0: बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
1: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
0: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
2: बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
0: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
0: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिन द्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल पनौती छ नवबुद्ध मार्ग ग्लोबल आईएमई बैंक पछाडि प्रोप्राइटर अरुण कर्मचार्य मोबाइल नम्बर 98400072727
3: हैन रमेश कता गएर आइस फेरि आज सधैँ बिहान झोला बोकेर गा देख्छु फेरि एक डेढ घन्टामा मिल्कै घर आइपुगेका देख्छु दिउँसो गरी फेरि कतै निस्किया पनि देख्दिन के गर्दैछस् है त
4: हेर्नुहोस् दाई अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ मैले त अब जापान जाने निर्णय गरेँ त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त
3: ओहो तैँले ठिकै गरिछस् आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ बरु कहाँ गइस है तैँले जताभावि गएर फसलास् नि फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा
4: त्यसको त चिन्तै छैन दाई बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ त्यति मात्रै होइन यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो त्यसैले म त ढुक्क छु
5: हजुर जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड
4: जापानको 15 भन्दा बढी सहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको हरेक इन्टेकमा उच्च भिसा दर नेपालभर विभिन्न 16 सहरहरूमा शाखा कार्यालय रहेको जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ प्रत्येक हप्ता क्लास टेस्ट गराउने ग्रुपमा आउनेलाई विशेष छुट
5: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क सम्पर्क टेलिफोन नम्बर 9851276632 9851276632 9849132084 सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक मेसेन्जर भाइबर टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ अब बनेपाबाट जापानको उडान भर्न बनेपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड
6: धुलीखेल नगरपालिकाको जनहितमा जारी सूचना आफ्नो घर व्यवसाय तथा भोज भतेरबाट निस्केका कुहिने तथा नकुहिने फोहोरलाई छुट्टा छुट्टै बन्दिलो पोका बनाई फोहोर मैला संकलकलाई जिम्मा लगाइदिनु हुन अनुरोध गर्दछौ नगरको कुनै पनि स्थानमा मृत पशु चौपाए तथा जथाभावी फोहोर फालेको देखिन आएमा नगर प्रहरीलाई जानकारी गराऊ नगर क्षेत्रका सडक चोक र गल्लीहरू सिसिटिभी क्यामेराको निगरानीमा रहेको हुँदा फोहोर मैला जथाभावी फालिएको पाइएमा प्रचलित कानुन बमोजिम जरिवाना गरिने बेहोरा सम्बन्धित सरकारवालाहरूमा जानकारी गराइन्छ
7: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस, भिन्तुना इलेक्ट्रिक, बनेपा बस पार्क, बनेपा काभ्रे पलान्चो। सम्पर्क नम्बर 011-6619-82।
7: डिश होम, खुशीको कनेक्शन।
8: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानको लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
4: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
8: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
4: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
8: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
9: ए लक्ष्मी, लक्ष्मी कस्तो छ? तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
10: ए आऊ न,
9: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
10: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
9: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
10: अह, मलाई केही थाहा छैन नि।
9: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ, यसको उपचार जति सक्दो चाँडै सुरु गर्यो भने सजिलै निको हुन्छ।
10: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
9: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गर्यो भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा 11 रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र SRDCमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनाऊ, ढिला नगरी SRDC बनेपालाई जाऊ, समयमै उपचार, स्वास्थ्य खुसीसँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
11: अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 28 गते आइतबार, सेप्टेम्बर 13 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वितीया तिथि, हरितालिका तीज अन्तर्गत आज दर खाने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कृष्ण भीरमा पर्सिसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी, 34 करोडको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अरब जरिवाना, नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 बेलीब्रिज सहयोग।
1: 23 खर्ब रेमिटेन्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, काङ्ग्रेसमा खट्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर।
0: गल्छी रसुवागढी सड़कको ट्र्याक धमाधम खोलिँदै हेटौँडाबाट काठमाडौँ पुग्न 10 घण्टा, 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै।
1: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान, कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो, ड्रोन आक्रमणपछि साउदीका महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द।
0: र नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट, एनभीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई नेपालसँग बंगलादेश द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न तयार।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा, रसुवाको भोटे कोशी बाढीपछि रसुवा र नुवाकोटलाई सड़कसँग जोड्नको लागि गरिएका पहलको प्रसंग।
1: भोटेकोशी बाढीबाट क्षतिग्रस्त सड़क तथा पुलका कारण अवरुद्ध सड़क सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई 3 मिटर लम्बाईका मोडुलर पुल उपलब्ध गराएको छ। बाढी प्रभावित क्षेत्रमा जडान गर्न ल्याइएका पुलका सामग्री 48 गाडीमा हिजो हेटौडा आइपुगेपछि भारतीय दूतावासले सड़क डिभिजन कारले हेटौडालाई हस्तान्तरण गरेको हो। भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले 3 पुलका सामग्री सड़क डिभिजन कारले हेटौडाका प्रमुख किरण कुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको छ। भारतबाट उपलब्ध गराइएका 3 पुलका सामग्री 48 गाडीमा हेटौडा ल्याइएको छ। सड़क डिभिजन हेटौडाले ती सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राविधिक अवस्थाको मूल्याङ्कन गरी सम्बन्धित स्थानमा पठाउनेछ। 3 पुल 70 मिटर लम्बाइका र एकतर्फी आवागमनका लागि प्रयोग हुने मोडुलर पुल पनि छन्। आवश्यक स्थानमा जडान गरेर पक्की पुल निर्माण नहुँदासम्म यस्ता पुलबाट अस्थायी रूपमा सड़क सम्पर्क कायम गर्न सहज हुने डिभिजन प्रमुख किरण कुमार कार्कीले बताउनु भएको छ। यसैबीच गल्छी सरकारले गल्छी रसुवागढी सड़कको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ। भोटेकोशी बारीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको हो। धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्रै पर्छ। मैलुङ स्याप्रोवेशी खण्डमा हिउँदमा मात्रै सवारी गुड्ने गर्थे। यस खण्डको 19 किलोमिटर स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोडिएको थियो र नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा पनि बाढीले पुरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। भदौ 10 बाढी अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवागढी जाने आउने गर्थे। बाढीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सड़क बगाएपछि आवाजात अवरुद्ध भएको छ। यसैबीच त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरुद्ध धादिङ चौरदीको कृष्णभीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा अगाडि बढाइएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे।
3: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यका सँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: यसको विकल्पमा हेटौँडाबाट काठमाडौँ पुग्नको लागि सवारी साधनको रूट तोकिएको छ, तर 10 घण्टासम्म लाग्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन्। 50-60 सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक 6,000 भन्दा बढी मालवाहक र यात्रुवाहक बस सञ्चालनमा आउने गरेका छन्। यसैबीच पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भोटेकुसी बाढीकै कारण त्यस क्षेत्रमा पूर्वाधारमा लगानी रोकिन नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले राजधानीमा आयोजना गरेको भोटेकुसी बाढीका कारण र प्रभाव सम्बन्धी अन्तर्क्रियामा घिसिङले अब निर्माण हुने पूर्वाधारको डिजाइन तथा पूर्व सतर्कतालाई विशेष रूपमा ख्याल गर्नुपर्ने बताउनुभयो। भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका आधुनिक प्रविधि अपनाउँदै वित्तीय पुनरुत्थानको मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव रहेको छ। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाँगीले विपदपछि समाजमा अब जलविद्युत आयोजना बनाउने कि नबनाउने भन्ने दुविधा उत्पन्न भएकाले यसलाई वैज्ञानिक र प्राविधिक अध्ययनका आधारमा चिर्नुपर्ने बताउनुभयो।
1: प्रमुख प्रतिपक्षीय दल काँग्रेसले एक साथकै अन्तरालमा केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक बोलाएको छ। 21 र 22 भदौमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि आज पुनः बैठक आह्वान गरिएको छ। त्यस्तै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि बैठक बोलाइएको जानकारी दिनुभएको छ। महाधिवेशन सर्दैन, वडा अधिवेशन निर्धारित समयमै 3 असोजमा सुरु हुन्छ। बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको समेत बताइएको छ। काँग्रेसमा संकट बढ्दै जाँदाखेरि एक सातामै सभापति थापाले केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो बैठक बोलाएको नेताहरूले बताएका छन्।
0: यसैबीच नेपाली काँग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको हो। खड्काले पूर्व सभापति शेरबहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुँदे माग गत वैशाख 2 साता सभापति थापालाई पठाउनु भएको थियो। त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो। यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउबा, खड्का र कोइराला पक्षका समेत गरेर 111 जनाको रहेको थियो। यसैबीच काँग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले भने समानान्तर महाधिवेशनको लागि जिल्ला केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष 15 असोजबाट महाधिवेशनमा हुमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र ओडा अधिवेशन तयारी समितिहरू 3 असोजभित्र गठन गरिसक्ने जनाएको छ। 15 असोजमा ओडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तयारी पनि गरिएको छ। 21-23 मंगसिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारीका लागि 5 थरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बु, शंखुवा सभामा दीपक खड्का, तेह्रथुममा सीता गुरूङ, भोजपुरमा उत्तम चापागाई, धनकुटामा कमोट भागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिवडालाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।
1: यसैबीच चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका 2 समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि एमाले हिजोबाट आवश्यक छलफल थालेको छ। उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलको अलग अलग प्रतिवेदनलाई एकीकृत रूप दिन 15 सदस्यीय कार्यदलमा रहेका नेताहरू काभ्रेको पनौती पुग्नु भएको छ। पनौती स्थित एक होटलमा आवश्यक छलफलमा रहेर सोमबारभित्र प्रतिवेदनलाई अन्तिम रूप दिने पनि कार्यदलका एक नेताले बताएका छन्। प्रसार विभाग प्रमुख निरज आचार्यले प्रतिवेदन तयारीका लागि हिजोबाट आवश्यक छलफल शुरू भएको समेत बताउनु

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवाको भटेकोशी बाढी प्रभावितलाई पोसिलो राहतको आवश्यकता,
1: अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
2: 23 खर्ब रेमिटेन्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने श्रमिकमै निर्भर, 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ, बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौँ।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्पमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ, अन्य 3 जना घाइते भएका छन्। हिजो सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको सल्यानका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
10: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नयाँ पत्रिका दैनिकमा 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 गुमाए ज्यान शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। यही अवधिमा निम्तिएको कोरोना महामारीमा 12,031 मृत्यु भयो, तर यो प्राकृतिक विपदको तथ्याङ्कमा समावेश गरिएको छैन। 12 वैशाख 2072 गोरखा भूकम्प यता 10 भदौको भटिकोशी बारीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकोमा 14,825 मृत्यु भएको उल्लेख गरिएको छ। विश्वको आधा जनसंख्या र 40% अर्थतन्त्र समेट्ने ब्रिक्सको 140 मुदे घोषणा पत्रको बारेमा परशुराम काफ्रेले लेख्नु भएको खबर छ। बदलिँदो विश्व व्यवस्थामा नयाँ शक्ति सन्तुलनको खोजी, डलर निर्भरता घटाउनेदेखि व्यापार विस्तारका विषयमा समेत छलफल भएको उल्लेख गरिएको छ। सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न अब गृह जिल्ला जानुपर्ने शीर्षकमा नवराज मैनालीले लेख्नु भएको छ। सम्बन्ध विच्छेदको मुद्दा अब गृह जिल्लाका जिल्ला अदालतमा मात्रै दर्ता हुने भएको छ। यसअघि अस्थायी बसोबास गर्दै आएका जिल्लामा पनि दर्ता हुँदै आएको थियो। अर्को जिल्लामा दर्ता हुँदा म्यान तामेलीमै समस्या हुने र कतिपय प्रतिवादीले थाहा समेत नपाउने अवस्था रहेको भन्दै अदालतहरूले अर्को जिल्लामा दर्ता गर्न छाडेका छन्। सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने काठमाडौँ जिल्ला अदालतले गत वैशाखदेखि नै उपत्यका बाहिर स्थायी ठेगाना भएकाको हकमा सम्बन्धित जिल्लामै जान भन्ने गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। यस महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा एक असोजमा 2 जनाले 10-10 लाख र 31 जनाले 1,33,000 दरले उपहार जित्ने बारेको खबर छापिएको छ। 34 करोडको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना शीर्षकमा अर्को खबर छापिएको छ। यो चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको हो। हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34 करोड 9 लाख रूपियाँ यसलाई फेरि सुन्नु होला। 34 करोड 9 लाख रुपियाँमा निर्माण गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्ती जेभीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको हो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीले सूचना जारी गर्दै कार्यवाही स्वरूपको रकम 35 दिनभित्र बुझाउन आह्वान पनि गरेको छ। मलेसिया रोजगारीको सिन्डिकेट 25 म्यानपावर कम्पनीमाथि छानबिन शीर्षकमा अर्को खबर छ। सरकारले मलेसियाको रोजगारीमा खडा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढाएको छ। नेपालमा 25 म्यानपावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खडा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढाइएको हो। अनुमति पत्र खारेजपछि युटीएलमा सरकारको स्वामित्व शीर्षकमा गोर्खापत्र दैनिकको भित्रीपन्नामा खबर छापिएको छ। 35 करोड भन्दा बढीको स्याउ बिक्री शीर्षकमा जुम्लाबाट लेखिएको खबर छ। जुम्लाका किसान र व्यापारी अर्ग्यानिक स्याउ संकलन र बेच्नमा व्यस्त छन्। स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिशमा किसानका स्याउ धमाधम जिल्ला बाहिरका सहरहरूमा बजारमा निर्यात भइरहेको छ। दूध बेचेरै 24 करोडको आमदानी शीर्षकमा तनहुँबाट लेखिएको खबर पनि छ। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दूध बिक्रीबाट 1 वर्षमा 24 करोड रुपियाँ भन्दा बढी आमदानी गरेका छन्।
11: त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा 23 खर्ब रेमिट्यान्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने श्रमिकमै निर्भर शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै अस्पष्ट छ। कान्तिपुरले अध्ययन गरेका दर्जनौ घटनाले देखाउँछन् सब स्वदेश फर्किने वा नफर्किने प्राय समयमै निर्भर छ। त्यस्तै भित्र पृष्ठमा फेरि बन्दको डिलमा पुग्यो मलेसियाको रोजगारी शीर्षकको खबर छ भने ग्यास अभावले मारमा उपभोक्ता टोकन लिनेहरूको 1 महिनापछि पालो शीर्षकको खबर पनि प्रकाशित छ। कोटेश्वर स्थित साल ट्रेडिङ कर्पोरेसन लिमिटेडको गेट बाहिर ग्यासको खाली सिलिन्डर छाड्ने र टोकन लैजानेहरूको बाक्लो संख्या रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संहिता बिझाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर प्रकाशित छ भने ठेक्का फेरि हार्ड कपीमा शीर्षकमा शिव प्रसाद ढुङ्गानाले पनि खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा ग्यास संकटकै खबर छ। ग्यास संकट फेरि मन्त्री फेरिए फेरि उपभोक्ताको हैरानी शीर्षकमा भवानाथ प्याकुरेलले खबर लेख्नु भएको छ।
10: न्यायाधिकरण विधेयकको मस्यौदा पूर्वाधार विवाद 90 दिनभित्रै निरूपणको प्रस्ताव शीर्षकमा नारायण काफ्रेले गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। पूर्वाधार निर्माण सम्बन्ध सम्बन्धित मुद्दा सुनवाईका लागि छुट्टै न्यायाधिकरण गठन र दायर भएको 90 दिनभित्र विवाद निरूपणको व्यवस्था गरेर सरकारले नयाँ कानूनको प्रस्ताव गरेको उल्लेख गरिएको छ। हिमाल साझा पर्यावरणीय सम्पदा शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रूपमा हेर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँमा हिजो शुरू भएको तेस्रो काष्ठ मण्डप सम्वाद अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषयक सत्रको मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै उहाँले दुई देशबीचको साझा पर्यावरणीय सम्पदा संरक्षणका रूपमा व्याख्या गर्नुभएको हो। अमेरिकाले थप सहयोग गर्ने शीर्षकमा अर्को खबर छ। भोटेकोशी हिमबाढीपछिको अकल्पनीय विपदको घटनालाई अमेरिका सरकारले गम्भीर विपत्तिका रूपमा रहेको जनाएको छ। अमेरिकाको विदेश मन्त्रालयले उक्त घटनाबारे धारणा सार्वजनिक गर्दै आफ्ना नागरिक समेत हिमबाडीको विपत्तिमा परेर बेपत्ता रहेकोमा चासो पनि व्यक्त गरिएको छ। 25 करोड लगानीमा बन्दै गण्डकीको प्रदेश सभा भवन शीर्षकमा दीननाथ बरालले कारोबार दैनिकमा लेख्नु भएको छ। पोखराबाट लेखिएको खबर हो। गण्डकी प्रदेश सरकारको 25 करोड 37 लाख भन्दा बढी लगानीमा निर्माणाधीन प्रदेश सभा भवनको निर्माण तीव्र गतिमा अगाडि बढेको छ। मिटर जडान र फेरबदल समाधान सम्बन्धी निर्देशिका सार्वजनिक विद्युत प्रसारण र वितरणमा खुला पहुँच खुल्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
11: साझा खबरमा अब विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठूलो पहल गर्नुपर्ने बताउनु भएको छ। भारतको अध्यक्षतामा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही मुलुकमा मात्रै केन्द्रित रहेको समेत टिप्पणी गर्नुभएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्लीमा अहिले विश्वका शीर्ष नेताहरू भेला भएका छन्। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। सरकारी स्वास्थ्य संस्थाले सार्वजनिक गरेको विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको थियो। र साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेशनमा समेत आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्। यसले विश्वमा तेलको मूल्य बढ्न सक्ने अनुमान समेत गरिएको छ।
10: साझा खबरमा अब खेल खबर। संयुक्त अरब इमिरेट्स युएईलाई 44 रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ। यो सँगै नेपालले दोस्रो पटक एसिया कप क्रिकेट खेल्ने पक्का भएको छ। हिजो मलेसियाको बायोमास क्रिकेट मैदानमा ओपनिङ ब्याटर आसिफ शेखको शतक तथा गोल सन्झाको अर्धशतक सँगै युएईलाई हराउँदै नेपालले टेस्ट राष्ट्रसँगै एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 314 रन लक्ष्य दिएको थियो। प्रत्युत्तरमा युएई 49 ओभरमा सबै विकेट गुमाउँदा मात्र 269 रन बनाउन सक्यो। शानदार प्रदर्शन गरेका नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुनुभयो भने प्रतियोगितामा 6 खेल खेलेका सन्दीपले सर्वाधिक 17 विकेट लिनुभयो। युएईका 5 क्रमका ब्याटर राहुल चोपराले पनि शतक प्रहार गर्नुभएको थियो। कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी देखियो। फाइनलको नतिजासँगै युएईको पनि अपराजित यात्रामा पूर्ण विराम लागेको छ। फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग एनभीएल पहिलो संस्करणको च्याम्पियन बनेको छ। शनिबार हिजो त्रिपुरेश्वर स्थित त्रिपुरेश्वरमा भएको तनावपूर्ण फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। खेलमा सहज जित निकाल्ने क्रममा अन्नपूर्ण 25-15, 25-20 र 25-18 विजयी भएको हो। यद्यपि खेलमा विवाद हुँदा 25 मिनट भन्दा बढी

0: बीले दुवै बोर्ड बीच औपचारिक छलफल भइरहेको पुष्टि पनि गरेको छ। भोटेकुसी बाढी प्रभावित बालबालिकाको सुरक्षा र सरकारवालाको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब भोटेकुसी बाढी प्रभावित बाल बालिका र उनीहरूको सुरक्षाको कुरा। भोटेकुसी बाढीका कारण 100 भन्दा धेरै बाल बालिका अभिभावक विहीन भएका छन्। अरू बाल बालिकाको पनि थप सुरक्षामा ध्यान दिनुपर्ने भए पनि त्यस अनुसारको प्राथमिकतामा नपरेको गुनासो र सरकारवालाको भूमिकाका बारेमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँग हामीले कुराकानी गरेका छौँ।
3: ग्यासपास कपासका कुरा गर्दा, खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगेर जान भएन जाने मान्छेले पनि, दिने मान्छेले पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। गर्मी महिना छ, मच्छेटको कुरा, मच्छेटको झुलसहित जान पर्यो जाँदाखेरि चाहिँ नि बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू, त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। बालबालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्। उनीहरूको पहिचान, यो कसका छोराछोरी हुन्, के हुन् भन्ने यसको पुष्टि हुने आधारहरू
4: त्यहाँ सरकारवालाको बीचमा बाल बालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कति पाउनु भयो या पाउनु भएन?
3: पीडित र प्रभावित भएको हुनाले चाहिँ सबै चाहिँ जति हुनुपर्ने हो प्रयास गरेछ स्थानीय सरकारले, नागरिक संघ संस्थाहरू पनि लाग्नु भएको छ, पर्याप्त छैन। बालबालिकाभित्र पनि अब अपाङ्गता भएका, गर्भवती, सुत्केरी, यौनी तथा लैङ्गिक अल्पसंख्यक छन्, त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त्यसको निम्ति चाहिँ थप स्पष्ट खाका सहित छ। केही केही पालिकाहरूले त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नुभएको छ।
4: कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बाल बालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन? स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि, उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
3: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा, उहाँले आफ्नो कर्मचारीहरू गुमाउनु भएको छ, कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुम्नु भएको छ, त्यो पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि सङ्घीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मान्छे पठाउनु पर्यो, पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि, काजमा भए पनि खटाउनु पर्यो। त्यसपछि चाहिँ अरू नागरिक संघ संस्था, विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढङ्गबाट लिनु पर्यो। कति एक्ज्याक्ट चाहिँ नि हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो। त्यसको आधारमा चाहिँ त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर तत्कालीन आवश्यकताहरू पुरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यसलाई ठाउँ स्थानान्तरण गर्ने हो कि, अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरूमा त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढङ्गबाट अगाडि बढ्न जरुरी छ।
4: जस्तो राहतको नाममा यो विभिन्न जङ्क फुडहरू अथवा बनी बनाउ सामग्रीहरू बढी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेको छ अथवा केही कमी आयो सरकारवाला निकायको ध्यान पुग्यो?
3: अब धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्य त थियो, अब अहिले बिस्तारै चाहिँ नि चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो, अब त्यस्तो खालको अलिकति पोषणयुक्त, सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू, आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफुलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहत बानी नाममा चाहिँ नि छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन, हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
0: बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा पर्सीसम्ममा द्वितर्फी यातायात सञ्चालनको तयारी। 34 करोडको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना। नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 बेली
5: सहयोग
0: देश घरबाट रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सफर्किने या नफर्किने संयोगमै निर्भर काङ्ग्रेसमा खट्का पक्षका नेता महाधिवेशनमा भाग लिने देउबा समानान्तर महाधिवेशन तेह्र
5: गल्छी र सुहागढी सडकको ट्र्याक धमाधम खोलिँदै हिटोडाबाट

0: काठमाडौँ पुग्न 10 घन्टा 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै
1: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो
0: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट एनबीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिका दैनिकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ केही दिन अगाडि गजेन्द्र नारायण सिंह अस्पतालको परिसरभन्दा बाहिरै एकजना महिलाले शिशुलाई जन्म दिएको र अस्पतालले पैसा नभएकै कारण प्रवेश गर्न नदिएको भनेर विभिन्न खबर सार्वजनिक भए अस्पतालले 4-5 जना कर्मचारीलाई हटाएको भनेर दावी पनि गरेको छ एउटा बन्द कोठा जस्तो देखिन्छ यहाँ बन्द कोठामा 2 कोसीमा 2 व्यक्ति बसेका छन् र पुरुषको हातमा सडक पेटीमा सुत्केरी शीर्षकको पत्रिका छ र त्यो पत्रिका पढ्दै गर्दा ती पुरुष केही भन्दैछन् माथि यस्तो लेखिएको छ सडकमा खेदेरै किन नहोस् सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ
0: हस्त प्राविधिक साथी रवि तितालाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज आठौं भाग। आजको भागमा हामी रसुवा बाढीपछि महिला तथा बालबालिकाको अवस्था, आश्रय स्तरको सुरक्षा, उनीहरूको अनुभवका विषयमा छलफल गर्नेछौ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा सञ्चालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट एकै समय र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्रै होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूको समानता, सम्मान र सहकार्यको संस्कार विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
0: गत भदौ 10 गते रसुवाको भोटेको सीमा विनाशकारी बाढी आयो। अकल्पनीय क्षति नेपालले भोगिरहेको छ। बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पारेको छ। कैयौं मानिस घरबार विहीन भई विभिन्न आश्रय स्थलमा बसिरहेका छन्। भीषण बाढीका कारण 157,050 जना महिला तथा बालिकाहरू प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा प्रभावित भएको तथ्याङ्क छ। संयुक्त राष्ट्रसंघीय निकाय युएन उमनका अनुसार यो तथ्याङ्क मुख्य रूपमा रसुवा र नुवाकोट जिल्लाका बाढी प्रभावित क्षेत्रको हो। प्रभावित मध्ये झण्डै 43,000 महिला तथा किशोरीहरूलाई तत्काल विशेष मानवीय सहायता, खाद्यान्न, सुरक्षित खानेपानी र स्वास्थ्य सेवा आवश्यक रहेको देखिएको छ। सरकारी तथ्याङ्कले प्रभावित क्षेत्रमा 43,065 जना महिला र 32,021 जना बाल बालिका रहेको देखाएको हो। मुख्य गरी किशोरी तथा महिलाको गोपनीयता तथा उनीहरूको सुरक्षामा तत्काल सरकारले गम्भीर भएर सोच्नुपर्ने अधिकार कर्मीहरू बताउँदै आएका छन्।
1: बाढी, पहिरो तथा अन्य विपदका समयमा किशोरीहरू थप जोखिममा पर्न सक्छन्। सुरक्षित आश्रयको अभाव, भीड़भाड़, अपर्याप्त शौचालय तथा सरसफाई, महिनावारी व्यवस्थापनका सामग्रीको कमी र हिंसाको जोखिम बढ़न सक्छ। त्यसैले राहत तथा उद्धारका क्रममा किशोरीको सुरक्षा र आवश्यकतालाई विशेष प्राथमिकता दिनुपर्छ। किशोरीहरूलाई सुरक्षित र व्यवस्थित स्थानमा बस्ने व्यवस्था गर्नुपर्छ। सम्भव भएसम्म परिवार, महिला स्वयंसेवक वा विश्वासिलो व्यक्तिको निगरानी र साथ सुनिश्चित गर्नुपर्ने विज्ञहरू बताउँछन्। आश्रय स्थलमा किशोरीका लागि छुट्टै सुरक्षित र प्रयोग गर्न सहज शौचालय तथा स्नान स्थल हुनुपर्दछ। महिनावारी भएका किशोरीलाई प्याड, साबुन, सफा पानी, भित्री कपड़ा लगायत आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ। तर होल्डिङ सेन्टरमा यस्ता व्यवस्थापन छन्। हामीले बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको देवीघाट स्थित श्री ज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा बस्दै आउनुभएका दुईजना किशोरीसँग कुराकानी गरेका छौं।
2: हामीलाई चाहिँ बासी स्थान चाहियो होइन, हामीले जसरी पढ्न पाउनु पर्यो, छिटो भन्दा छिटो पढ्न पाउनु पर्यो कि अब यो बाढ़ीले गर्दा हामीले पढाइ रोक्नु भएन। के भयो भने पढ्नुहुन्छ, राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था, घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त, त्यहाँ बस्ने, त्यहाँनिर खाने गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो, आफ्नो व्यवस्था पुरा पक्का हुन पर्यो अनि स्कुल जाने अनि पढ्ने। अब त्यस्तो डर चाहिँ लाग्दैन होला। मम्मी बुवाहरूलाई अब के भन्नु, ए अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्यान जोगियो सबैको, त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन, सबैको ज्यान जोगियो त्यो नै सबभन्दा ठुलो कुरा हो। अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो, मान्छेको ज्यानभन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने, जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने, सुखी राख्ने, त्यस्तै
3: सबै आफ्नै अगाडि देखियो। अब त्यो भिडियोहरू पटक पटक आइरहन्छ नि त,
2: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लास्टिङ नराम्रो
3: लाग्छ। भिडियोहरू नआएदेखि हुन्थ्यो,
2: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नुभएको जस्तो लाग्छ। भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह, एक दुई वर्ष बच्चाहरू पनि आइरह, पुरै बच्चाहरू यो जन्मिनु भएको आइरहेछ। त्यस्तो देख्दा चाहिँ धेरै नराम्रो लागिरहेछ। यहाँको बसाइ चाहिँ कस्तो छ? बसाइ अब ठिकै छ, अब काहीँ नबस्नु भएन र अलिकति बस्न पाएँ, अब गाह्रो चाहिँ गाह्रै छ। सुत्ने कस्तो छ व्यवस्था? सुत्ने हामी म्याटमा सुतिर हो अन्त अहिले अहिले दसनाहरू पनि दिनुभएको छ, ठिकै छ।
3: अनि दसनाहरू मच्छरहरू लाग्दो रहेछ नि होइन?
2: हजुर,
3: लामखुट्टे अलिक
2: लाग्छ अलिअलि, अब आयुर्वेदिकभित्र बिरामीहरू पनि हुन्छ, गाह्रै छ।
3: सुत्नु लाग्छ नि लाग्दैन? सुत्नु लाग्छ,
2: लाग्छ।
3: कतिजना छ कोठामा तपाईँहरूको? अब
2: कोठा भनेर छुट्टै कोठा होइन, यस्तो प्यासेज भयो सबैजना धेरैजना हुनुहुन्छ। हजुर,
3: स्कुलको प्यासेजमा
2: होइन, आयुर्वेदिक
3: ए आयो
2: हजुर,
3: प्यासेजमा सुत्ने गराएको छ
2: त्यहाँनिर। त्यस्तै त हो, अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पऱ्यो नि त, अनि रुममा सुत्नु त मिलेन नि त,
3: प्यासेजमा सुत्ने गरा
2: सबैजना त्यही हो। हजुर,
3: प्यासेजमा भित्रको
2: हजुर,
3: तपाईँहरू पनि
2: सबैजना।
3: अनि निन्द्रा लाग्छ?
2: अनि निन्द्रा त लाग्दैन, के गर्नु, अरू केही उपाय पनि छैन।
3: कतिजना सुत्नुहुन्छ प्यासेजमा चाहिँ?
2: खै धेरैजना हुनुहुन्छ, कन्या त खै अहिलेसम्म
3: सुत्छ, अहिले सम्झ्दाखेरि जना होला भन्ने
2: हुनुहुन्छ होला। अब प्यासेजमा धेरै हुन्छ, लामो हुन्छ, दस बिसजना, पच्चिसजना, सयजना।
3: त्यसमा सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ? बच्चा बच्चा अब तपाईँहरू किशोरीहरू किशोरीहरूतिर
2: फ्यामिली फ्यामिली फ्यामिली फ्यामिली मिलेर
3: लहरे हुन्छ कि अलिक फरक फरक
2: लहरे हुन्छ,
3: लहरे हुन्छ। डर लाग्छ कि लाग्दैन सेफ्टीको कुराले? के
2: अब डर त लागिहाल्छ नि, अब त्यो चोरहरू आएर भन्ने सुनिरह, डर त लाग्छ।
3: तपाईँलाई चाहिने आवश्यक सामानहरू दिनुभएको छ?
2: सामानहरू त अहिलेसम्म पाइरहेको छ सबै।
3: के चाहिँ भयो, के चाहिँ मन परेको छैन, अलिक व्यवस्थित छैन, अलिक यो चाहिँ राम्रो भयो त्यो भन्ने त्यस्तो?
2: यसो त बस्ने ठाउँ मात्रै हो, बस्ने ठाउँ छैन। अब अरू लुगाहरू खानेकुराहरू दिइरहनु भएको छ नि त, अब बस्ने ठाउँ चाहिँ अलिक राम्रो भयो,
3: सेपरेट भयो हुन्थ्यो।
2: हजुर,
0: मुख्य गरी विपद र द्वन्द्वमा किशोरीहरूको सुरक्षाको चुनौती हुने गर्छ। यस्तो अवस्थामा परिवारका साथ बस्ने र उहाँहरूकै निगरानीमा राख्नु उपयुक्त हुन्छ। बाढी प्रभावित क्षेत्रमा बाल विवाह, यौन हिंसा, दुर्व्यवहार तथा बेचबिखनको जोखिम पनि बढ्न सक्ने भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरूको सुरक्षाको सवाल मात्र नभई मनोपरामर्श सेवा अर्को महत्वपूर्ण पाटो मानिन्छ। कैयौँले परिवार गुमाएका छन्, कैयौँको भविष्य नै अधुरो भएको छ भने कैयौँले आफ्ना साथीभाइहरू गुमाएका छन्। यस्तो अवस्थामा किशोरीहरूलाई मनोपरामर्श सेवा महत्वपूर्ण मानिन्छ। मनोविद प्रणव राज रेग्मीसँग हामीले यस्तो अवस्थामा कस्तो मनोपरामर्श आवश्यक पर्छ भनेर सोधेका छौँ।
4: तपाईँको अब बिस्तारै यो एङ्जियसनेसहरू बढ्दै गयो भने भोलितिर एङ्जाइटीमै परिणत हुनसक्छ। अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ होइन, या लस देयर होम्स, यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन। जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि, मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भर्खानेर रुनु भयो होइन। सो त्यो सोचमा ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलिदिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ भोलिको दिन, र लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सकिन्छ, चान्सेस आर लाइक टु हाई। सो यो मेजर पार्ट भयो, यो सँगसँगै भोलि दिनमा अब अरू पनि कुराहरू चाहिँ थपिन सक्छ। सो अहिलेलाई चाहिँ यति भन्नु यो पार्टमा चाहिँ।
5: अनि अहिले हामीसँग भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने, खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन। अब यदि कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँध्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ?
4: ओके, यो पनि चुनौतीको कुरा हो। जस्तो हामीले सोध्दै गर्दाखेरि अब होइन, एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ हाम्रो क्वेसनमा पनि कहिलेकाहीँ चाहिँ क्ल्यारिटी हुँदैन, त्यसले गर्दा चाहिँ झन् अर्कोतिर पनि जान सक्ने चान्सेस साह्रो हुन्छ होइन। जस्तो हामीले कुरा गर्दै गर्दा चाहिँ कस्तोसम्म चाहिँ हामीले चाहिँ यहाँ एउटा कुरा पायौँ भन्दाखेरि चाहिँ 4 सुत्न सक्नु भएको छैन, 1 जस्तो सुत्नुहुन्छ, फेरि छटपटाएर उठ्नुहुन्छ होइन। सो यस्तो खालको इन्सोमिनियाको पनि अब बिस्तारै यसले त्यसमा पनि चेन्जेस हुनसक्छ यो प्रब्लम्सहरू। सो उहाँहरूलाई चाहिँ अब कसरी पनि गर्न सकिन्छ भने एउटा उहाँलाई चाहिँ इमोसनल रेगुलेसन गर्न सक्नु पर्यो मेजरली. उहाँलाई लागेको कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन. सो उहाँ अहिले कहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ. बिसाइड दिस उहाँहरूले आफ्नो छरछिमेक छैन, साथीभाइ छैन, उहाँले कहाँ गएर त्यो कुरा बोल्ने भन्ने कुरा, त्यो कुरा चाहिँ एक्सेसेबल छैन क्या.
6: सो
4: एकदमै मेजर हो सर यो, किनभने पहिले त घाँस बास कपास हो मेजर प्राइमेरी. सो एउटा वान्स चार दिन भइसकेपछि स्टेबल भइसक्यो, अब बिस्तारै उहाँलाई चाहिँ बल्ल रियलाइजेसन हुँदैछ. सो त्यसले अब चाहिँ मेजरली चाहिँ तपाईँको कमिङ डेजमा चाहिँ यसले एकदमै ठुलो इम्प्याक्ट लिएर आउँछ. सो त्यतिखेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ अब साइको सोसियल सपोर्ट्सहरू चाहिँ मेजरली चाहिँ यहाँ निम्किन्छ. अब हाम्रो बायो साइको सोसियल मोडल भन्छौँ हामी काम गर्दै गर्दा. सो सोसियल मोडल पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो. र सोसियल मोडलमा चाहिँ तपाईँको यसमा चाहिँ चेन्ज एजेन्ट भनेको चाहिँ तपाईँको लोकल गभर्मेन्ट भयो, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, सबै चेन्ज एजेन्टको भूमिका उहाँले निभाउनु पर्छ.
5: अनि मानव कसैलाई निद्रा नलाग्ने अथवा एक्लै बसिराख्न मन लाग्ने, टोला राख्ने यस्तो अवस्था आइरहेको छ भने यो कति समयसम्म भइराख्यो भने यो एक प्रकारको विपद पछिको असरको रूपमा हो, र कस्तो अवस्था कति समयसम्म रहिराख्यो भने यसले एउटा रोगको पनि स्वरूप लिन सक्छ.
4: सो यो हजुरले भनेको एक्ज्याक्टली टेक्निकल पार्ट चाहिँ हाम्रो चाहिँ यो डिएसएम 5TR भन्छ हामी त्यसलाई, डायग्नोस्टिक स्टेटिक म्यानुअल भन्छौँ त्यसलाई. त्यसमा पनि त्यो कुरा चाहिँ मेन्सन छ, र मोर इन्टु चाहिँ आइसिडी भन्छ इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छ. सो जुन चाहिँ मोर इन्टु चाहिँ डक्टर्सहरूले गर्छ, र साइकेट्रिक र तपाईँको मोर इन्टु चाहिँ क्लिनिकल साइकोलोजिस्टहरूले चाहिँ डिएसएमको पोर्सनमा हुन्छ. सो त्यहाँ प्रपरली लेखेको छ यति महिना यति दिन होइन कुन कुराको चाहिँ बढी थट आयो, सिम्टम्सहरूलाई चाहिँ मेजरली चाहिँ त्यहाँ ट्रेसिङ पनि छ. सँगसँगै तपाईँको डायग्नोसिस गर्नलाई विभिन्न टेस्टहरू पनि हुन्छन्, टुल टेस्टहरू हुन्छन्, त्यो गरेर मात्रै हामीले चाहिँ यसलाई यसरी भनेर चाहिँ तोक्न मिल्छ. तर कतिपय कुरामा चाहिँ नर्मल र एबनर्मल कसरी छुट्याउने यो स्थिति भन्दाखेरि चाहिँ तपाईँले दैनिकी कुरा गर्दै गर्दा त्यसलाई प्रभावित तपाईँलाई पारेको छ कि छैन. तपाईँलाई प्रभावित पारेको छ भने त्यसले चाहिँ नर्मेलिटी भन्दा अलिक बियोन्ड गयो होइन, तपाईँको सोसियल समाजतिर पनि त्यसले चाहिँ अलिक प्रभावित पार्न थाले, त्यो चाहिँ फेरि एबनर्मलतिर पार्न भयो भने चाहिँ त्यस पछाडि दे निड टु सिक हेल्प. त्यो हेल्पमा चाहिँ सबै आउँछ साइकोलोजिस्ट काउन्सिलर
5: भनेको. दैनिक जीवनमा केही असर पारेको छ भने त्यो आवश्यक सहयोग अथवा उपचारको प्रक्रियामा जानु पर्यो. यदि कुनै असर गरेको छैन भने चाहिँ यसलाई
4: कतिले चाहिँ कोपिङ मेकानिजम पनि हामी भन्छौँ होइन. जस्तो म पनि अब यो प्रब्लममा परेँ, मलाई नि गाह्रो हो भने मैले सहन सकेँ भने हजुरले सहन नसक्नु पनि हुनसक्छ. सो आफ्नो सहने क्षमता पनि मान्छेले आफ्नो आफ्नो बनाएर आएको हुन्छ क्या. सो एउटालाई कसैलाई चाहिँ सानो अब हामी देख्न सक्छौँ, कुनै बच्चालाई चाहिँ सानो कुराले पनि गाह्रो पार्छ भने कतिलाई त्यसले फरक पर्दैन. सो उसले कोपिङ मेकानिजम कसैलाई रेजिलियन्स भनौँ न. सो हामी चाहिँ सबै चिज नेचर पनि रेजिलियन्स हुन्छ नि, हामी पनि रेजिलियन्सको पार्टमा हुन्छौँ, त्यो पनि एउटा मेजर पार्ट हो.
5: अनि यसमा कस्तो खालको लक्षण देखियो अथवा अवस्था आयो भने चाहिँ मलाई साँच्चीकै यो बाढेपछि कुनै समस्या भयो कि मानसिक रूपमा भन्ने खालको त्यो आफैले आफैलाई चिन्न सकिन्छ.
4: सो मेजरली भनेको चाहिँ आफूलाई फिल हुने सर, एउटा मेजरली चाहिँ कहिले काहीँ चाहिँ फिल नहुन पनि सक्छ, उसलाई थाहा पनि नहुनसक्छ. सो त्यस्तोमा चाहिँ अरूले पनि उसलाई हेल्प चेक गराइदिनु पर्ने हुन्छ. जस्तो अब निन्द्रा लागेको छैन, कति दिनदेखि लागेको छैन होइन, कति दिन भयो, गाह्रो भएको छ कि छैन. जस्तो अघि म माथि गएको थिएँ यहाँ आयुर्वेदिक अस्पतालमा पनि, त्यहाँ डक्टर्सहरू पनि हुँदो रहेछ. सो उहाँले चाहिँ एन्टी डिप्रेसन मेडिसिन्सहरू पनि दिनु, किनभने प्रायः मान्छेहरूलाई चाहिँ त्यो पनि पहिलेदेखि खाइ पनि रहनु भएको रहेछ दबाईहरू होइन, तर अब चाहिँ प्रिस्क्रिप्सनहरू पनि हरायो क्या उहाँहरूको होइन. सो त्यो एउटा मेजरली उहाँले त्यो पनि दिएर पनि दबाई दिइरहनु भएको छ होइन. तर कतिखेर फरक पार्छ भने चाहिँ उसलाई एकदमै मेजरली गाह्रो पाऱ्यो, तपाईँको यो प्याटर्न बढ्दै गयो भने चाहिँ त्यो भर्नेबिलिटी तपाईँले उहाँलाई मान्छेलाई हेरेर पनि तपाईँले कहिले काहीँ फिल हुन्छ होइन. देयर आर लट्स अफ सिम्टम्स, जस्तो बडीको विकनेसहरू हुनसक्छ होला होइन, तपाईँको हेडेक्सहरू हुनसक्छ होला, सिभिरिटी बढ्दै जान्छ मान्छे. सो त्यसले गर्दा नि उसलाई निन्द्राको कुराले चाहिँ गाह्रो हुन्छ होला होइन, बडीमा कन्ट्रोल हुँदैन होला होइन, तपाईँको अरू फङ्सनिङ उसले काम गर्दैन होला, कन्सन्ट्रेसन गर्न सक्दैन, एटेन्सन दिन सक्दैन होला. सो त्यहाँ धेरै कुराहरू चाहिँ आउँछ.
1: रसुवामा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति मात्रै पुर्याएन, यसले हजारौं व्यक्तिलाई घरबार विहीन बनायो, घरबार विहीन बनायो. कैयौंले आफन्त गुमाएका छन् भने लाखौं विस्थापित हुने निश्चित प्राय छ. तर विपदको यस्तो कठिन समयमा सबैभन्दा बढी असर पर्ने समूहमा महिला र किशोरी पनि छन्. उद्धार, राहत र पुनर्स्थापनाको चर्चा भइरहँदा उनीहरूका विशिष्ट आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ. बाढीपछि सुरक्षित आवासको अभाव, भीड़भाड़युक्त अस्थायी शिविर, पर्याप्त शौचालय तथा स्नान स्थलको कमीले महिला र किशोरीलाई असहज मात्रै होइन हिंसा तथा दुर्व्यवहारको जोखिम समेत पार्न सक्छ. त्यस्तै सुत्केरी महिलाको स्याहार पनि यस्तो समयमा चुनौतीपूर्ण नै छ। सुरक्षा निकाय, स्वास्थ्य कर्मी तथा सामाजिक संस्थाबीच समन्वय अझै बलियो हुन आवश्यक देखिन्छ। यति हुँदै गर्दा पनि होल्डिङ सेन्टरमा बस्ने सुत्केरीको हेरचाहमा विशेष ध्यान दिन आवश्यक छ। उनीहरूको खानपान, उनीहरूलाई आवश्यक पर्ने लत्ता कपड़ा, पौष्टिक आहार आदि। बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा बस्ने एकजना सुत्केरी महिलासँग हामीले कुराकानी गरेका छौं।
6: कस्तो छ बसाइ अनि यहाँको?
7: ठिकै छ भन्नु पर्यो, अब के भन्नु है, थाहा छैन अन्त। नानीको साथमा गाह्रो त छ होइन, गाउँको होइन, मच्छरले टोक्नु हेर्नु नि माथि खाटमा त्यहाँ गर्मी हुन्छ, म त सुत्नै छु, मेरो नानी सुत्दिनँ राति भयो, रोको रोइ रोको रोइ गर्छ। त्यो पनि त्यहाँ ठाडो थियो अनि मम्मीले त्यहाँ चिसो लाग्दैन भनेर राखिदिनु भएको खासमा। अब 3 महिनाको भने त सुत्केरी नै हो नि,
6: 3 महिना 6 महिना वर्ष दिनसम्म सुत्केरी,
7: नानीले दुध खाउन्जेलसम्म सुत्केरी भनिन्छ होइन। अहिले त अब
6: 3 महिनाको सुत्केरी, अब 6 महिनासम्म त सुत्केरी स्याहार्नै गर्नुपर्ने हुन्छ नि त।
7: हुन्छ,
6: खानपानदेखि लिएर जिउ तेल सेल लगाउने यताउति गर्ने चलन छ नि त।
7: भनिन्छ छैन के, अगाडि पनि नानीलाई जन्टिस भयो जन्मिने बित्तिकै केही नै गरेन, आमाले बार्नुपर्छ अरे भनियो, केही गर्नै पाइएन। अनि त्यही भएर पनि अहिलेसम्म राम्रोसँग रिकभरै भएको छैन क्या, त्यो टाकाहरू दुख्ने। नर्मल त नर्मल हो,
6: सुत्नलाई चाहिँ तपाईँको त्यो म्याट्रिक्स नै हो,
7: यो पल्साले अस्ति बाँड्नु भएको थियो त्यही हो,
6: राहतमै हो।
7: अँ राहतमै हो, अस्ति पल्साले बाँड्नु भएको थियो, अनि त्यही नै उनी एउटा जेले नि एउटा भनेको थियो, अनि त्यो डहना चाहिँ मैले नानीलाई सुताउनै पाएन भनेर मागेको थिएँ।
6: ए डस्ना पनि आइपुग्यो आजदेखि डस्नामा सुत्ने?
7: अस्तिदेखि सुताएको हो नानीलाई,
6: ए डस्नामै सुत्थेन
7: पल्साले बाँडेदेखि
6: चाहिँ। खानपान चाहिँ कस्तो छ नि यहाँ?
7: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर खान, त्यही नै हो।
6: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ?
7: अझै नपुगे पनि अब समय त्यो सानो नानी त मेरो मात्रै होला है अङ्कल, यहाँनिर छैन जस्तो लाग्छ, हुन त हुनुहुन्छ, अलि धेरै महिना पुग्छ।
6: भनेपछि खानपान चाहिँ राम्रै छ, तर जस्तोहरूले खानुहुन्छ त्यस्तै, तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन?
7: छैन, मेरो नानीलाई त्यहाँनिर त्यो खाना बाँड्नेहरू दिदीहरूलाई भनेको थिएँ, अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले त्यो बाहिर, अनि अहिले फेरि अब यहाँ आइसकेपछि चाहिँ दुध नपुग्ने भएर त्यो दुध र अनि त्यो थर्मस चाहिँ ल्याइदिनु भएको थियो, त्यही दुध हालिदिइरहेको छु, मेरो दुधै पुगियो होइन।
6: पहिला चाहिँ आउँथ्यो?
7: पहिला त खेर जान्थ्यो नानी नहाएर, मैले त त्यो मामाको छोरालाई हालिदिन्थ्यो दुख्थ्यो, अनि नानी नहाइकन मामा छोरालाई दिन्थ्यो, खेर जान्थ्यो मेरो दुध। अहिलेको समयमा चाहिँ छैन नानीलाई पुगिरहेको होइन, त्यो खाना नभएर।
6: कति टाइम खानुहुन्छ?
7: म चाहिँ बिहान खाना दिनुहुन्छ, अनि बेलुका खाना दिनुहुन्छ, दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ, अब त्यस्तो खानेकुरा भएन नि त नानीलाई। अब मलाई त्यो चाहिँ थाहा भएन, तर नानीलाई दुधबाट जान्छ भन्छन्, पेट दुख्छ भन्छन् नि त, अब त्यही खानाहरू पनि त्यो अचार सचार त खाना हुन्थेन, त्यही पनि खाइरहेको छ, अब त्यही नआए त मरेर।
6: भनेपछि सुत्केरी समयमा चाहिँ बिहान बेलुका दिउँसो अनि साँझ कम्ती पनि 4 पटक खानुपर्छ
7: भन्छ नि त,
6: अहिले चाहिँ 2 पटक खाइरहनु भएको छ तपाईँले। अनि भोक लाग्दैन बिचबिचमा?
7: लाग्दैन,
6: साँच्चो कुरा भन्नु न, अब उहाँलाई त भन्नुहुन्छ नि, तपाईँलाई तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त,
7: तपाईँलाई
6: लागेको कुरा त तपाईँ
7: लाग्छ, त्यो बिस्कुटहरू खान्छ,
6: बिस्कुटहरू झोलिलो पोस अलिक हुन्छ नि त्यस्तो खानुपर्छ भन्छ, दुधहरू
7: केही पनि छैन
6: यहाँनिर त, एकदमै अब भनेअनुसार नै राम्रोसँग व्यवस्थापन गरिएको छ, गरेको छौँ भन्दै हुनुहुन्थ्यो। एकजना मात्रै सुत्केरी हुँदाखेरि चाहिँ पर्याप्त होला कि भन्ने पनि लागेको थियो कि,
7: अब त्यही हो, सबैले खानु भएकै खाना खाइरहेको छु, अब छुट्टी आएछ कि छैन त्यो मलाई थाहा भएन, त्यही हो सबैले दिएको खानाहरू खाइरहेको छु।
6: तपाईँलाई चाहिँ के लाग्छ अहिलेको यो समयमा चाहिँ मलाई अलिक हुन्छ नि अब सुत्केरी, अब घरमै पनि त सुत्केरीलाई विशेष
7: स्याहार दिन्छ,
6: विशेष खानपान हुन्छ, सुत्केरीले खाने छुट्टै हुन्छ, छुट्टै पाक्छ भान्सामा नि। अनि यहाँ त अब यत्रोजना 400 जनालाई पकाएको, जे खाना त्यही खाइरहनु भएको छ नि।
7: मलाई चाहिँ कस्तो लाग्छ भने अब भनौँ भने पनि अब दिए त हुन्छ जस्तो त लगाइहाल्छ नि होइन, आफ्नो ज्यानलाई। अनि फेरि त्यहाँ माथि नानीलाई दुधबाट जान्छ भन्छन् सबैले है, अनि नानीलाई पनि असर गर्छ कि जस्तो फिल त हुन्छ नहुने होइन, अनि त्यहाँबाट अब दिए हुन्छ जस्तो लाग्छ। अनि फेरि एक मान्छे कस्तो लाग्छ भने यत्रो जानामा म एक्लैलाई के छुट्टै बनाउला नि जस्तो पनि लाग्छ क्या, अनि के भन्नु जस्तो पनि लाग्छ, भनेको त छैन अहिलेसम्म
6: भन्नु भएको छैन। मलाई भोक लाग्छ, भोक लाग्यो भन्न त पाइन्छ होला नि।
7: अब कसलाई गएर भन्नु अप्ठ्यारो लाग्छ, अनि कसलाई गएर भन्नु, त्यही बिहान बेलुका खाना दिन्छ नि दिउँसो, त्यही मम्मीहरूलाई दिएको बिस्कुट चाउचाउहरू हुन्छ त्यही खान्छु।
6: बिस्कुट चाउचाउ पहिला चाहिँ घर याद,
7: पहिला त म 1 महिनासम्म चाहिँ नानीलाई मुखै बार्नु पर्यो, त्यही सादा खान्थेँ। अनि फेरि म माइती पनि आएको थिइनँ, अनि उतै बस्थेँ, खासै त्यही 3-4 टाइम त खान्थेँ। म जब माइती आएँ नि 1 महिनापछि, त्यसपछि मैले 6 टाइम चाहिँ खान्थेँ क्या। मलाई मम्मीले कराई लाइ नै खुवाउनुहुन्थ्यो, कराई गरे पनि। अब
6: अहिले दुईचोटि
7: कस्तो कराउनु हुन्थ्यो, खाएन भने नि कराई कराई नै खुवाउनुहुन्थ्यो क्या, रिसाएर हुन्छ कि झर्केर हुन्छ कि के अरे हुन्छ,
6: कति छिटो छिटो भोक लाग्छ भन्छ। फेरि
7: एकचोटि खाएपछि नानीले दुध खायो भने भोक लाग्ने कि, नानीहरूले नि एकचोटि दुध खाएर पिसकेपछि फेरि भोक लाग्छ नि उनीहरूलाई, त्यस्तै हुन्छ क्या हामीलाई पनि। नानीले दुध खाएपछि चाहिँ लास्टै भोक लाग्छ,
6: ज्यानहरू दुख्ने, अब सुत्केरी ज्यान ए
7: कस्तो दुख्छ के भन्नु। म त बेल्ट लाएर बसिरहेको, ठाडो बस्नै सक्दिनँ यसरी, बेल्ट बाँधेर बसिरहेको, कम्मर दुख्छ कस्तो धेरै, ज्यानहरू
6: तेल लाएर टाउको बाँधेर घाममा सेकाएर बस्छ नि त सुत्केरीहरू, त
7: छैन त्यस्तो।
6: अब त्यस्तै विषम परिस्थितिमा छ, विषम अवस्थामा छौँ, ठ्याक्कै घरको जस्तो त नहोला, तर गर्नै पर्ने चिजहरू हुन्छ नि,
7: गर्नै पनि हुन्छ। अब यहाँ सबैजना अलगै छन्, म एउटा के त्यसरी
6: सोध्नु चाहिँ, कतिजना सोध्नुहुन्छ यो कोठामा, कतिजना आउनुहुन्छ
7: यहाँ? 3 जना हामी नानीले सुत्दा, 6 जना 3-6, 9 जना 7-8-9-10-11-12-13-14 जना सुत्छौँ।
6: 14 जना
7: माथि
6: दुःख दिन्छ कि दिन्न नानी?
7: नानी दिन्छ नि, रुन्छ उठ्छ,
6: खान पुग्दैन होला,
7: खाना पुग्दैन, खाना पुगेको दिन, दुध पुगेको दिन त फेरि उठ्दैनन्, त्यही भोक खाना उठ्छ नि त्यति हो, अनि त्यही निधारै दुध खाने, दुध नपुगेको दिन चाहिँ बस्न पर्दैन, त्यो सुतुम्ला भन्नै पर्दैन,
6: रातभरि सुत्न दिन्न। अब तपाईँलाई चाहिँ हुन्छ के खालको व्यवस्था चाहिँ भइदिएदेखि हुन्थ्यो जस्तो लागिरहेको छ, हुन्छ नि यस्तो खालको
7: सुत्केरीले खाना दिने खानाहरू, अब धेरैजना पनि होइन नि त, थोरैजनालाई त थोरै भए नि पुग्छ नि त, हो कि नभनौ न। अनि अब त्यो 4 टाइम 5 टाइमै नसके नि 3 टाइम त दियो हुन्थ्यो जस्तो लाग्छ। अनि अब यो अरूले खाने तरकारीहरूमा गोलगेडाहरू सबै हालेको हुन्छ नि त, त्यस्तोले नानीलाई पेट दुख्छ भन्छन् है, अनि त्यस्तोहरू भन्दा पनि जे सुत्केला
6: स्वास्थ्यलाई असर नगर्ने खालको खाएको भएदेखि हुन्थ्यो, खाँदा पनि धुकझुक धुकझुक गर्दै खानुहुन्छ होला त्यसो भए त।
7: अब के गर्नु त, अब खानु नि परेको छ, नानीलाई गाह्रो होला नि, पिर छ, त्यही त हो।
0: विपद सबैका लागि समान भए पनि यसको असर सबैमा समान हुँदैन, त्यसैले रसुवाको बाढीपछि राहत र पुननिर्माण गर्दा महिला तथा किशोरीको आवश्यकतालाई केन्द्रमा राख्नुपर्छ।
1: यो सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना saajakhabar@gmail.com, आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि लेख्न सक्नुहुनेछ।
0: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी पनि बिदा हुन्छौँ। नमस्कार, नमस्कार।

0: Prime FM is at 4.5 MHz. A place of your feelings.
1: बच्चा जन्मिएको छ महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुझाउनु पर्छ है। समस्या भएपछि त आँखा जुझाउन परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त गराए, तपाईँले गराउनु हो?
2: बनेपामा रेलकै एईको मासुनागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्। समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-66-15-80।
3: बनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेको छ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। बनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, तिमीले सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घरको लाग्ने हो कि अब?
4: किन नहुनु दाइ, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
5: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
4: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841-1067-81, 9813-067-707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।

0: त अब विदेशतिर जोक्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: के जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम बाँडिराखेको छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरी।
0: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, अर्निको हाइवे, तरकारी बजार, प्राइम एफएम को ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 98 5 10 34 51, 98 5 10 34 51, 98 08 79 81।
1: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 98 41 79 13 15, 98 5 11 26 793।
2: सबैजना लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
3: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोच गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
2: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
3: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
2: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
3: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिन भित्र उजुरी दिनु पर्दछ। अङ्ग भङ्ग हुने गरी तेजाबजन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानुन बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। अहिलेको कोरोनाको महामारी सँगै हिंसाका घटनाहरू बढिरहेका छन्। हामी आफू पनि कसैमाथि हिंसा नगरौं, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौं र हिंसा गर्ने गराउनलाई कारबाही गरौं।
4: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौं। महिला पुरुष कोही पनि हिंसामा नपरौं। लैङ्गिक हिंसा अन्त्यका लागि बनेपा नगरपालिकाद्वारा जारी सन्देश।

0: धुलीखेल नगरपालिका वडा नम्बर 11 को अनुरोध। घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराऊ।
1: वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ।
0: नक्सा पास गरेर मात्रै घर निर्माण गरौ।
1: बाल विवाह नगरौ नगराऊ।
0: सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ।
1: सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौ।
0: आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौ।
1: सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौं।
0: नारायण बडाल वडा अध्यक्ष धुलीखेल नगरपालिका 11 नम्बर वडा कार्यालय पातलेखेत।

0: म त अब विदेशतिर जोक्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: उहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम बाँडिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरी।
2: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब भनेपा अर्निको हाइवे तरकारी बजार प्राइम एफएम को ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 9850134551, 9850134551, 9809879921।
1: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 9841739315, 9851126793।
3: पनौती नगरपालिका वडा नम्बर 4 को अनुरोध। बाल बालिकालाई श्रममा नलगाऊ, बाल श्रम मुक्त समाजको निर्माण गरौ।
4: बाल बालिकालाई बाल काम सिकाऊ, बाल श्रम हटाऊ।
3: बाल बालिकालाई श्रममा लगाउँदा कस्तो असर पर्छ?
4: पढ्नबाट वञ्चित हुन्छन्, पारिवारिक माया र स्नेहबाट टाढा रहन्छन्,
3: क्षमता भन्दा बढी श्रम गर्दा शारीरिक तथा मानसिक वृद्धिमा प्रतिकूल असर पर्छ,
4: बेचबिखन तथा ओसार पसार, हिंसा र दुर्व्यवहारमा पर्ने जोखिम रहन्छ।
3: त्यसैले बाल बालिकालाई श्रममा होइन विद्यालय पठाऊ। बाल बालिकालाई श्रममा लगाए के हुन्छ? कसैले पनि बाल बालिकालाई ललाई फकाई, झुक्याई, डर, त्रास, प्रलोभन, दबाबमा पारे वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकका रूपमा काममा लगाउनु हुँदैन।
4: यसको विपरीत श्रममा लगाएमा 1 वर्षसम्म कैद वा 50,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
3: त्यसैले आफ्नो घर तथा व्यवसायमा बाल श्रमिकको प्रयोग नगरौ।
4: बाल श्रमिक प्रयोग भएर उत्पादन भएका वस्तु तथा सेवाको उपभोग बन्द गरौ।
3: पनौती नगरपालिका वडा नम्बर 4 को कार्यालय काभ्रे पलाञ्चोक।
5: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
6: होइन ए काका, के को गनगन हो तपाईँको? यो अलिक खुलस्त भन्नुहोस् त।
5: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
6: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन, अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
3: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 9841688494, 9849678998।

0: थोप्लो पाँच
1: प्राइम एफएम 104.5 मेगाहर्ज।
2: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
4: होइन रमेश, कता गएर आइस फेरि? आज सधैँ बिहान झोला बोकेर गा देख्छु, फेरि एक डेढ घन्टामा मिल्कै घर आइपुगेका देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
5: हेर्नुहोस् दाई, अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
4: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावी गएर फसलास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
5: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
6: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्विन एजुकेशनल करियर प्राइभेट लिमिटेड।
5: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
6: 100% COE रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फर्विन एजुकेशनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक, अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonepaforbid@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनेपाबाट जापानको उडान भर्न बनेपा फर्विन एजुकेशनल करियर प्राइभेट लिमिटेड।
7: जापान नेपालीहरूको सपनाको देश, पढ्न होस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
5: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिले भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
7: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ, साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
5: एउटै छानामुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, एसएसडब्ल्यू भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
7: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चारदो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
0: ए लक्ष्मी, लक्ष्मी कस्तो छ? तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
8: ए आऊ न,
0: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
8: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
0: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
8: अह, मलाई केही थाहा छैन नि।
0: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ, यसको उपचार जति सक्दो चाँडै सुरु गर्यो भने सजिलै निको हुन्छ।
8: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
0: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गर्यो भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रेप्लाञ्चोक जिल्लाको बनेपा 11 रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडिसीमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनाऊ, ढिला नगरे एचआरडिसी बनेपा लैजाऊ, समयमै उपचार, स्वास्थ्य खुट्टा, एचआरडिसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
9: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
7: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा, विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
9: ए, अब हामीले के गर्ने त?
7: आवश्यक सामान तयारी गरौँ आमा, सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ, अनि खोला किनारतिर नजाउँ है।
9: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
7: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस्, अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
10: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
7: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
9: बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
7: वा आमा, सानो सजगता ठुलो सुरक्षा।
11: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
7: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: Megahertz. Prime FM is 4.5 Megahertz. A place of your feelings.
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: हैन हो रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गा देख्छु, फेरि एक डेढ घन्टामा मिल्कै घर आइपुगेका देख्छु, दिउँसो फेरि फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
4: हेर्नुहोस् दाई, अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
3: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावि गएर फसलास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
4: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।

0: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा परबिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
1: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, SSW JLPT को इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
0: 100% COE रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टू ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonifaforbit@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
2: ओहो पाँडे, निकै खुसी देखिन्छ जस्ता, कता गएर आएको छ त?
3: मेरी आमै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन, त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यही गएर उपचार गरेर आइजो है।
4: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार्दो बाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
5: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
6: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो, नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 9841007017, 9841007017।
0: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
7: जापान जसले केही नबुझी गए, केही पनि सिकेनन्, उनीहरूले दुःख पाए। जसले केही बुझे, केही सिके, उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए, उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
0: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
7: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू।
1: भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
0: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चार्दो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592 मोबाइल नम्बर 9893-011-567।
8: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

0: यथार्थको पर्याय यो हो प्राइम न्युज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा बिहान 9 बजेको प्राइम न्युजबाट म विकास तिमल सिन्हाको नमस्कार। प्राइम न्युज सुरु गरौं। आजदेखि हरितालिका तीज पर्व सुरु भएको सम्बन्धी प्रसंगबाट। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। तीजको व्रतको पूर्व तयारीका रूपमा पनि लिइन्छ। भोलिको व्रतमा तीज व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुदपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरैजसो चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सी ऋषि पञ्चमी परेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो 2 बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकको एजेण्डा भने खुलाइएको छैन। यसैबीच नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तयारीका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। शनिबार पक्षको 15 केन्द्रीय महाधिवेशन तयारी समितिको सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलले प्रेस विज्ञप्ति जारी गरी 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको जनाएका छन्। वडादेखि प्रदेश अधिवेशनसम्मका लागि केन्द्रीय प्रतिनिधि खटाइएको जनाइएको छ। जिल्लामा खटाइएका प्रतिनिधिलाई तत्काल कार्यक्षेत्रमा गएर काम गर्न भनिएको छ। कुइकेलले जारी गरेको विज्ञप्तिमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएकाले केन्द्रीय प्रतिनिधि खटाइएको जनाएको छ। जिल्लामा खटाइएका प्रतिनिधिलाई असोज 15 गतेबाट वडा अधिवेशन शुरू गर्न भनिएको छ। देउवा पक्षले आउँदो मंगिर 21 देखि 23 गतेसम्म महाधिवेशन तोकेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव संकलन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन्। शनिबार सिराहाको औरही गाविसमा भएको एक कार्यक्रममा हुहल्ला भएपछि मन्त्री पोखरेल बोल्दा बोल्दै मञ्च बीचमै छाडेर हिँडेका थिए। कार्यक्रममा उनको भूमिकालाई लिएर आलोचना भएपछि उनले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका हुन्। उनले कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने बताएका छन्। मन्त्री पोखरेलका अनुसार शनिबार सिराहा र सप्तरीमा आयोजित अन्तर्क्रियामा 100 भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा 2 जना व्यक्तिले हल्ला खल्ला गरेपछि सहभागिता प्रभावित हुने अवस्था आएपछि आफूहरू कार्यक्रम स्थलबाट बाहिरिएको उनको दावी छ। उनले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउन उचित नहुने पनि बताएका छन्। मन्त्री पोखरेलले उक्त घटनापछि पनि शिक्षा सुधारका लागि आफ्नो अभियान नरोकिने प्रश्न पारेका छन्। उनले सिराहा स्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय र मद्रासा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गर्नुका साथै सोमबार मात्रै करिब आठदेखि दसवटा विद्यालयमा पुगेर सुझाव संकलन गरिएको जानकारी दिएका छन्। त्यसै गरी उनले मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति असन्तुष्टि हुन सक्ने भए पनि त्यसका आधारमा भ्रम फैलाउनु भन्दा सरकारले गरिरहेको कामको मूल्याङ्कन जनतालाई नै गर्न दिनुपर्ने तर्क गरेका छन्। मन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक, सिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकसँग सुझाव संकलन गरिरहेको बताएका छन्। पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 233,662 सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरूद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँ ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र शुक्रबार 40,636 स्थान सिलिण्डर काठमाडौँमा बिक्री गरिएको छ। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले गएको भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रेमा रहेका उद्योगका सिलिण्डर बारा पर्सा मकुवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँलाई बिक्री गरिने निगमले जनाएको छ। निगमले खाना पकाउने ग्यास नियमित आपूर्ति भइरहेको दावी गरे पनि उपभोक्तालाई शास्ति कायमै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना मार्फत कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको वा तोकेको मूल्य भन्दा बढी रकम लिएको जानकारी प्राप्त भएमा 9851333322 नम्बरमा फोन गरी जानकारी दिन समेत आग्रह गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनसञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौडामा भएको कार्यक्रममा नेपाल हस्तान्तरण गरिएको हो। 70-70 मिटर लम्बाइका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गरेका छन्। गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप ती पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति भएको छ। पुल क्षतिग्रस्त भएपछि विभिन्न सड़क खण्डमा यातायात प्रभावित बनेको छ। लामो समयसम्म सड़क सम्पर्क अवरूद्ध हुन नदिन सरकारले क्षतिग्रस्त पुलको ठाउँमा अस्थायी संरचना निर्माणलाई तीव्रता दिएको छ। भारतबाट प्राप्त 3 मोड्युलर पुल बाढ़ी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा जडान गरिने भएको छ। मोड्युलर पुल एक आपसमा जोडेर छिटो तयार गर्न सकिने हुन्छ। यस्ता पुल बाढ़ी पहिरो तथा संकटकालीन अवस्थामा अस्थायी रूपमा प्रयोग गरिन्छ। कतिपय अवस्थामा यसलाई निकालेर अर्को ठाउँमा सार्न पनि मिल्छ। अरणीको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। दुलीखेलबाट बनेपातर्फ आउँदै गरेको बा 65/48 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सड़क पार गर्दै गरेका बनेपा सातका 72 ज्ञानलाल मानन्दरको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएका मानन्दरको काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक महाभारत 6 घर भई हाल बनेपा 4 नालामा डेरा गरी बस्ने 27 रविन घिसिङ पनि घाइते भएका छन्। मोटरसाइकल चालक घिसिङको पनि टाउकोमा चोट लागेको छ, तर उनी बोल्न सक्ने अवस्थामै छन्। तीजका 3 आज भोलि र पर्सीसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्नेछ। आज कोशी, बागमती र गण्डकीका हिमाल तथा पहाड़ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। अरू ठाउँमा पनि बदली सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि तीज पर्वको मुख्य दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाड़सँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै पर्सी ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाड़ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तीजका 3 अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ। गैराती, सिन्धुपाल्चोक, कास्की, गोर्खा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षमा भएको भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रलाई सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले मध्य पूर्वमा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनीतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण, समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको छ। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति सी जिनपिङ बीच द्विपक्षीय भेटवार्ता पनि भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति श्रृङ्खला र आर्थिक सहकार्य विस्तार गर्ने लगायतका विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनिया राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रमाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधिहरू सहभागी छन्। हिजदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ। नेपालमा पहिलोपटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लिगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रुपियाँ रहेको थियो। बिहान 9 बजेको प्राइम न्यूज यति नै। हाम्रो अर्को बुलेटिन मध्याह 12 बजे हुनेछ। अहिलेका लागि प्रविधिमा सहयोग गर्ने जोनिस कार्की र प्राइम न्यूज डेस्कसँगै म विकास तिमल सिन्हा बिदा हुन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। नमस्कार। डेस्कसँगै म विकास तिमल सिन्हा बिदा हुन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। नमस्कार।
1: बीए र बीएमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
2: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त।
1: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर। प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
2: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि।
1: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ। साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर। त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
1: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला। साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपाल।

0: एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस भिन्तुना इलेक्ट्रिक बनेपा बस पार्क बनेपा काभ्रे पलान्चो। सम्पर्क नम्बर 011-6619-82।
0: डिश होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलान्चोको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
2: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
1: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला।

0: महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति, समय र स्थान। मिति 2083 असोज 9 गते शुक्रबार। स्थान, इकाइ बनेपा पार्टी भेन्यू, नेपाल टेलिकम पछाडी। उप इकाइ नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण, काभ्रे भन्ज्याङ, ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाइ बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाइ जय श्री कृष्ण पार्टी प्यालेस, अर्पण पार्टी प्यालेस, पाँच खाल। उप इकाइ कुन्ताबेसी सेवा केन्द्र, पलानचोक सेवा केन्द्र, बुम्लु सेवा केन्द्र, दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार। इकाइ ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाइ आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी, सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाइ भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट, नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाइ खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाइ श्री बाल आदर्श मावि खोपासी। उप इकाइ बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ, लड्केश्वर आधारभूत विद्यालय, पोल भन्ज्याङ, बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाइ पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाइ कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा, बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती 10, खोपासी, काभ्रे पलान्चो।
2: ए लक्ष्मी, लक्ष्मी कस्तो छ? तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
3: ए आऊ न,
2: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
3: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
2: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
3: अहँ, मलाई केही थाहा छैन नि।
2: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ। यसको उपचार जति सक्दो चाँडै सुरु गर्यो भने सजिलै निको हुन्छ।
3: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
2: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गर्यो भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा 11 मा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDC मा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनाऊ, ढिला नगरी HRDC बनेपा लैजाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा, HRDC सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
4: होइन हो काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
5: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
4: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
5: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ। त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
4: के भने त आँखाको डाक्टरले?
5: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
4: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
6: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ। यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

अरविन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य

0: धुलीखेल नगरपालिका वडा नम्बर 2 का सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध। घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराउ। वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ। नक्सा पास गरेर मात्रै घर निर्माण गरौ। बाल विवाह नगरौ नगराउ। सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ। सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौ। आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौ। सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौ। धुलीखेल नगरपालिका वडा नम्बर 2 को कार्यालय रवि काभ्रे।
1: तना पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो हो मलाई। धामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
2: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् त, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
3: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनुहोला।
4: हाम्रा सेवाहरू
5: 24 घण्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
4: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
3: हाड जोड्ने विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
4: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
5: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
3: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
4: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ।
3: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
4: सम्पर्क नम्बर 011-66-43-32, 98-035-57-48-92,
3: कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटो पनौती रोड।
6: बच्चा जन्मिएको 6 महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुझाउनु पर्छ है। समस्या भएपछि त आँखा जुझाउन परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त गराए, तपाईँले गराउनु हो?
7: बनेपामा रेयुकाई एईको मासु नागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्, समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-66-15-80।
2: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
8: होइन ए काका, के को गनगन हो तपाईँको, यो अलिक खुलस्त भन्नुहोस् त।
2: के हुनु बाबु, आजभोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्, तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आजभोलि साह्रै चिन्तित छु।
8: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन, अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
9: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 98-40-68-88-94, 98-49-27-68-98।

0: अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अरू सरह व्यवहार गर्नुपर्छ। अपाङ्गता भएका व्यक्तिहरू प्रति अमानवीय व्यवहार प्रदर्शन गरेर कतै हामीले हाम्रो मानवीय अस्तित्व गुमाइरहेका त छैनौ। समाज परिवर्तनका लागि
1: It's the prime time.
2: यति बेला बिहानको 10 बजेको छ।

0: Premier FM 104.5 MHz. A place of your feelings.
1: धुलीखेल नगरपालिका वडा नम्बर 2 का सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध, घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराऊ, वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ, नक्सा पास गरेर मात्रै घर निर्माण गरौ, बाल विवाह नगरौ नगराऊ, सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ, सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौ, आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौ, सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौ। धुलीखेल नगरपालिका वडा नम्बर 2 को कार्यालय रवि काभ्रे।
2: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै चिन्तामा छु।
3: चिन्ता नगर, यो जन्मजात पैताला भित्र फर्कने समस्या हो, जसलाई क्लब फुट भनिन्छ। बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, सस्तो खुट्टा, एचआरडीसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011 66 16 66,

0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
2: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
3: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
2: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
3: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
2: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
3: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहलसँगै।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक। अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-011-6605। लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा, बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक।
3: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
4: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा, विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
3: ए, अब हामीले के गर्ने त?
4: आवश्यक सामान तयारी गरौँ आमा, सुक्खा खाना, पिउने पानी, टर्च औ

0: औषधी आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौ अनि खोला किनारतिर नजाऊ है।
1: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
0: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नु पर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
0: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
1: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
0: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
0: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: ल रमेश सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
1: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
0: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
1: फोन नम्बर 011-6673-33, 98-510-30, 98-41-50-86-38।
0: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौ। समय तथा पैसाका बचतका लागि एक पटक अवश्य पाल्नु होला।
2: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति, समय र स्थान: मिति 2083 असोज 9 गते शुक्रबार। स्थान: इकाई बनेपा पार्टी भेन्यू, नेपाल टेलिकम पछाडी। उपइकाई: नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण, काभ्रे भन्ज्याङ, ज्येष्ठ नागरिक सटल साँगा। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
3: इकाई: बानेश्वर कार्यालय परिसर, मीन भवन, काठमाडौँ। समय: बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई।

0: जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपरान्न 3 बजेसम्म
1: मिति 2083 असोज 10 गते शनिबार इकाई ढुङखर्क स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङखर्क उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ समय बिहान 7:30 बजेदेखि अपरान्न 3 बजेसम्म इकाई भकुण्डे स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी उप इकाई खरे पाँगु सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास
0: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार समय बिहान 7:30 बजेदेखि अपरान्न 3 बजेसम्म
1: इकाई पनौती स्थान पनौती बेनकोइट पनौती उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी समय बिहान 7:30 बजेदेखि अपरान्न 3 बजेसम्म पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा, बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती 10, खोपासी, काभ्रे पलाञ्चो।
2: म त अब विदेशतिर जाउँ क्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
3: उहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम पारिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
2: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
3: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नुपर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बसे है गरी।
4: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब भनेपा अर्नीको हाइवे तरकारी बजार प्राइम एफएमको ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 98 5 10 34 451, 98 5 10 34 451, 98 08 79 81।
3: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 98 41 79 13 15, 98 5 11 26 793।
5: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
6: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
5: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
6: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
5: के भने त आँखाको डाक्टरले?
6: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
5: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
7: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: सार्वजनिक क्षेत्रमा धूम्रपान नगरौँ, सच्चा नागरिकको परिचय दिउँ। सामाजिक जनचेतनाका लागि प्राइम एफएम 104.5 मेगाहर्जको अभियान।
1: It's the prime time.
2: यति बेला बिहानको 11 बजेको छ।

0: megahertz. Prime FM is at 4.5 megahertz. A place of your feelings.
1: Namaskar mama, kata hununcha?
2: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
1: कहाँको हाट बजार हो मामा?
2: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
1: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
2: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलखाघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
1: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ। त्यतै भेटौँला है त मामा।
2: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाउ, सम्पत्ति जोगाउ, पूर्व सूचना सुनि अघि बढाउ, सतर्क बनाउ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश।

0: होइन हौ रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गा देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै घर आइपुगेका देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
1: हेर्नुहोस् दाइ, अब यो दसतिर मन्डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
0: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावी गएर फस्लास् नि फेरि। राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
1: त्यसको त चिन्तै छैन दाई। बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
2: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
1: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जिएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
2: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonipaforbit@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
1: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्ष बरु गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
3: होइन ए काका, के को गनगन हो तपाईँको? यो अलिक खुलस त भन्नुहोस् त।
1: के हुनु बाबु, आजभोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आजभोलि साह्रै चिन्तित छु।
3: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन। अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
4: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिनागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 9840688494, 9849278898।
5: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
1: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
5: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
1: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ। त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
5: के भने त आँखाको डाक्टरले?
1: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
5: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
6: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा। 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाइ बनेपा पार्टी भेन्यु नेपाल टेलिकम पछाडि। उप इकाइ नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाइ बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाइ जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाइ कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार इकाइ ढुङ्खर्क स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाइ आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाइ भकुण्डे स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाइ खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाइ श्री बाल आदर्श मावि खोपासी। उप इकाइ बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाइ पनौती स्थान पनौती बेनकोइट पनौती। उप इकाइ कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि

0: आरम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा, बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती 10, खोपासी, काभ्रे पलान्चो। साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
1: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी, बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
0: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
1: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
0: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
1: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
1: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गराउँ। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलान्चोको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मंगलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
2: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
0: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउँ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलान्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 98-40-49-77-05, 98-512-071-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा 5, काभ्रे पलान्चो।
3: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध: स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं। फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं। जथाभावी फोहोर नफालौं। आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं। दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं। समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं। प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं। प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं। सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।

0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नुपर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
1: ल्याउँछु ल्याउँछु न अब तिम्रो बाबाले टिभी। माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
2: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउने भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ, जो धेरै समय टिकोस्। के कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
3: सबैको चिर परिचित अनेपाको चार्दो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चार्दो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलइडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841404994, 9841424434। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
4: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
0: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
2: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
5: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
2: मैले चाहिँ त्यो भन्दा पनि फरक, आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
6: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
3: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
1: हैन हो काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
0: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
1: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
0: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
1: के भने त आँखाको डाक्टरले?
0: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
1: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
3: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।
7: ओहो पाँडे, निकै खुसी देखिन्छस् त, कता गएर आइस त?
8: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन, त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यहीँ गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यहीँ गएर उपचार गरेर आइज है।
9: हजुर,
10: अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
9: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
11: स्थान अरनिको हाइवे बनेपा चार दो बाटो नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 98140070 17, 98140070 17।

0: के तपाईँले हेलमेट लगाउनु भएको छ? मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य रूपमा लगाऊ। सामाजिक जनचेतनाका लागि प्राइम एफएम 104.5 मेगाहर्जको अभियान।
1: It's the prime time.
2: यति बेला मध्याह्नको 12 बजेको छ।

0: Prime FM XR.5 MHz, a place of your feelings.
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
4: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिले भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
3: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
4: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
3: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चार बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।
5: Via Netco Internet, kinda buy one, get one free. Apno package kinda, apna light, din mahina nai free. 125 speed, din mahina ko 2700 ma. Tap ek mahina apai lai, auncha safal referral ma.
6: Via Netco, buy one, gift one free offer ma. Din mahina ko 125 Mbps internet, ro 2700 ma kharid garda. Sui internet package, naya jadan ko lagi gift garne mauka. Safal referral ma, after lagi ek mahina free internet. Via Net, aba sabai connected.
7: Prime FM ma abako prastuti Prime News.

यथार्थको पर्याय यो हो प्राइम न्यूज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा मध्याह बाह्र बजेको प्राइम न्यूजबाट म विकास तिमल सिन्हाको नमस्कार। प्राइम न्यूज सुरु गरौँ आजबाट हरितालिका तीज पर्व सुरु भएको सम्बन्धी प्रसङ्गबाट। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीका रूपमा पनि लिइन्छ। भोलिको व्रतमा तीज व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुदपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आदिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरैजसो चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो 2 बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकको एजेन्डा भने खुलाइएको छैन। यसैबीच नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तयारीका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। शनिबार पक्षको 15 केन्द्रीय महाधिवेशन तयारी समितिको सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलले प्रेस विज्ञप्ति जारी गरी 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको जनाएका छन्। वडादेखि प्रदेश अधिवेशनसम्मका लागि केन्द्रीय प्रतिनिधि खटाइएको जनाइएको छ। जिल्लामा खटाइएका प्रतिनिधिलाई तत्काल कार्य क्षेत्रमा गएर काम गर्न भनिएको छ। कुइकेलले जारी गरेको विज्ञप्तिमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएकाले केन्द्रीय प्रतिनिधि खटाइएको जनाएको छ। जिल्लामा खटाइएका प्रतिनिधिलाई असोज 15 गतेबाट वडा अधिवेशन सुरु गर्न भनिएको छ। देउवा पक्षले आउँदो मङ्सिर 21 देखि 23 गतेसम्म महाधिवेशन तोकेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन्। शनिबार सिराहाको औरही गाविसमा भएको एक कार्यक्रममा हुहल्ला भएपछि मन्त्री पोखरेल बोल्दा बोल्दै मञ्च बीचमै छाडेर हिँडेका थिए। कार्यक्रममा उनको भूमिकालाई लिएर आलोचना भएपछि उनले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका हुन्। उनले कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने बताएका छन्। मन्त्री पोखरेलका अनुसार शनिबार सिराहा र सप्तरीमा आयोजित अन्तर्क्रियामा 100 भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा 2 व्यक्तिले हल्ला खल्ला गरेपछि सहभागिता प्रभावित हुने अवस्था आएपछि आफूहरू कार्यक्रम स्थलबाट बाहिरिएको उनको दावी छ। उनले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने पनि बताएका छन्। मन्त्री पोखरेलले उक्त घटनापछि पनि शिक्षा सुधारका लागि आफ्नो अभियान नरोकिने प्रश्न पारेका छन्। उनले सिराहा स्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय र मद्रासा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गर्नुका साथै सोमबार मात्रै करिब आठदेखि दसवटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको जानकारी दिएका छन्। त्यसै गरी उनले मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति असन्तुष्टि हुन सक्ने भए पनि त्यसका आधारमा भ्रम फैलाउनु भन्दा सरकारले गरिरहेको कामको मूल्याङ्कन जनतालाई नै गर्न दिनुपर्ने तर्क गरेका छन्। मन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक, सिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकसँग सुझाव सङ्कलन गरिरहेको बताएका छन्। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिन्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिन्डर रिफिल गरी वैकल्पिक बाटोबाट ती सिलिन्डर काठमाडौँलाई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार
46,218, बुधबार 53,469, बिहिबार 45,230 र शुक्रबार 40,636 स्थान सिलिन्डर काठमाडौँमा बिक्री गरिएको छ। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले गएको भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रेमा रहेका उद्योगका सिलिन्डर 12 पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिन्डर काठमाडौँलाई बिक्री गरिने निगमले जनाएको छ। निगमले खाना पकाउने ग्यास नियमित आपूर्ति भइरहेको दावी गरे पनि उपभोक्तालाई शास्ति कायमै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना मार्फत कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको वा तोकेको मूल्यभन्दा बढी रकम लिएको जानकारी प्राप्त भएमा 9851333322 नम्बरमा फोन गरी जानकारी दिन समेत आग्रह गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनर्सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सडक डिभिजन कार्यालय हेटौडामा भएको कार्यक्रममा नेपाल हस्तान्तरण गरिएको हो। 70-70 मिटर लम्बाइका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गरेका छन्। गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप ती पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा सडक तथा पुलमा ठूलो क्षति भएको छ। पुल क्षतिग्रस्त भएपछि विभिन्न सडक खण्डमा यातायात प्रभावित बनेको छ। लामो समयसम्म सडक सम्पर्क अवरुद्ध हुन नदिन सरकारले क्षतिग्रस्त पुलको ठाउँमा अस्थायी संरचना निर्माणलाई तीव्रता दिएको छ। भारतबाट प्राप्त 3 मोड्युलर पुल बाढी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा जडान गरिने भएको छ। मोड्युलर पुल एक आपसमा जोडेर छिटो तयार गर्न सकिने हुन्छ। यस्ता पुल बाढी, पहिरो तथा सङ्कटकालीन अवस्थामा अस्थायी रूपमा प्रयोग गरिन्छ। कतिपय अवस्थामा यसलाई निकालेर अर्को ठाउँमा सार्न पनि मिल्छ। अरणीको राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। तुलीखेलबाट बनेपातर्फ आउँदै गरेको 62/48 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सडक पार गर्दै गरेका बनेपा साथका 72 ज्ञानलाल मानन्दरको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएका मानन्दरको काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक महाभारत 6 घर भई हाल बनेपा 4 नालामा डेरा गरी बस्ने 27 रविन घिसिङ पनि घाइते भएका छन्। मोटरसाइकल चालक घिसिङको पनि टाउकोमा चोट लागेको छ, तर उनी बोल्न सक्ने अवस्थामै छन्। तेजका 3 आज, भोलि र पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्नेछ। आज कोशी, बागमती र गण्डकीका हिमाल तथा पहाड र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। अरू ठाउँमा पनि बदली सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि तिज पर्वको मुख्य दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाडसँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै पर्सि ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाड तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तिजका 3 अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ। गैराती, सिन्धुपाल्चोक, कास्की, गोर्खा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा
सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रलाई सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले मध्य पूर्वमा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनीतिक र शान्तिपूर्ण समाधानमा जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड दिएको छ। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङ बीच द्विपक्षीय भेटवार्ता पनि भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति श्रृङ्खला र आर्थिक सहकार्य विस्तार गर्ने लगायतका विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रमाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधिहरू सहभागी छन्। हिजदेखि सुरु भएको सम्मेलन आज पनि चल्नेछ। नेपालमा पहिलो पटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लिगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रुपियाँ रहेको थियो। मध्याह बाह्र बजेको प्राइम न्युज यति नै। हाम्रो अर्को बुलेटिन दिउँसो 3 बजे हुनेछ। अहिलेका लागि प्रविधिमा सहयोग गर्ने जोनिस कार्की र प्राइम न्युज डेस्कसँगै म विकास तिमल सिन्हा बिदा हुन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्नेसम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुबालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर मेडिकल पोलिक्लिनिक, अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-11-6605, लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड, अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक। CWC पोलिक्लिनिक। CWC पोलिक्लिनिक।

0: वन रेफरलमा
1: वायनेट को बाय वन गिफ्ट वन फ्री अफरमा तीन महीना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सोही इंटरनेट प्याकेज नया जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड

0: म त अब विदेशतिर जोक्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: उहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम बाँडिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरी।
0: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, बनेपाल अर्नीको हाइवे तरकारी बजार, प्राइम एफएमको ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 98 5 10 34 451, 98 5 10 34 451, 98 08 79 81।
1: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 98 41 79 13 15, 98 5 11 26 793।
2: सबैजना लैङ्गिक हिंसा लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
3: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोज गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
2: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
3: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
2: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
3: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिनभित्र उजुरी दिनु पर्दछ। अङ्गभङ्ग हुने गरी तेजाबजन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानुन बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौँ, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौँ र हिंसा गर्ने गराउनलाई कारवाही गरौँ।
4: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौँ, महिला पुरुष कोही पनि यो हिंसामा नपरौँ। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखेल नगरपालिकाबाट जारी सन्देश।
5: बच्चा जन्मिएको 6 महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुझाउनु पर्छ है। समस्या भएपछि त आँखा जुझाउनु परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त गराए, तपाईँले गराउनु हो?
6: बनेपामा रेयुकाई एईको मासु नागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्, समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-66-15-80।
7: बनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। बनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
8: किन नहुनु दाइ, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
7: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, बारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई 1 प्लेट मोमो निशुल्क। चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
8: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नोबेल बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 67 81, 98 13 0 67 707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।
9: नमस्कार मामा, कता हुनुहुन्छ? नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
8: कहाँको हाट बजार हो मामा?
9: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
8: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
9: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलखाघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
8: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ। यतै भेटौँला है त मामा।
9: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाउ, सम्पत्ति जोगाउ, पूर्व सूचना सुनि अघि बढाउ, सतर्क बनाउ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश।

0: Prime FM 104.5 MHz, a place of your feelings.
1: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेटीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।
2: भनेपाको काम त सकियो नि विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। भनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि? अब
3: किन नहुनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
2: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, बारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई 1 प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841106081, 9813067707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।

0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
2: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
3: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
2: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
3: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
2: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।
4: वायरनेटको इन्टरनेट किन्दा बाइ वान गेट वान फ्री, आफ्नो प्याकेज किन्दा आफ्नालाई 3 महिना नै फ्री, 125 स्पिड 3 महिनाको 2700 मा, थप 1 महिना आफैलाई आउँछ सफल रेफरलमा।
5: वायरनेटको बाइ वान गिफ्ट वान फ्री अफरमा 3 महिनाको 125 MBPS इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका, सफल रेफरलमा आफ्नो लागि 1 महिना फ्री इन्टरनेट। वायरनेट, अब सबै कनेक्टेड।

0: म त अब विदेशतिर जोकारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: उहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम पारिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट

0: कृष्ण थापा, मोबाइल नम्बर 98 41 79 13 15, 98 5 11 26 793।
1: मणिपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेको छ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। मणिपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
2: किन नहुनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
1: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि चिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
2: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नोबेल बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 67 81, 98 13 0 67 707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार। नमस्कार मामा, कता हुनुहुन्छ?
3: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
2: कहाँको हाट बजार हो मामा?
3: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
2: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
3: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलखाघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
2: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ, फर्कँदा पाँच खालको कोसेली लिन हाट बजार पस्छौँ, त्यतै भेटौँला है त मामा।
3: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँच खाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान

0: काम गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय, ऊ त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
1: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
0: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
2: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
0: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: अरविन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाइ बनेपा पार्टी भेन्यु नेपाल टेलिकम पछाडि। उप इकाइ नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाइ बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाइ जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाइ कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार। इकाइ ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाइ आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाइ भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाइ खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाइ श्री बाल आदर्श मावि खोपासी। उप इकाइ बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाइ पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाइ कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 होपासी काभ्रे पलाञ्चो।

0: फायरनेटको बाइ वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट फायरनेट अब सबै कनेक्टेड
1: कहिले लटका झट्का कहिले तडक फडक सिधै तिर गाड्ने तिम्रो जवानी कडक
2: चोलिदिन्छु भन्छु मलाई भरिएको बुट्टा
1: तिम्रो सारा सपनको मै भरौँला दिल अरे किन हो र चिन्ता जोसिल चोली

0: छैन मायाको अन्धार तेज पछि कसैको नि बिग्रिन त्यो हाल ए मायाले सप्री कति बिग्रियो कति घरबार अब अति पो मायामा कानु लाग्यो सरकार बुद्धि पुरा केटी दिमाग भरा दुःखले कमाएको जोगाउनु छ सा मैले गर्न सम्म गरे जन फालेर लागि परे
1: किन सोच्छौ नेगेटिभ तिमी मेरी हो तिमी भाग्यमानी हो जो आजसँग

0: Prime FM XR.5 MHz, a place of your feelings.
1: धुलीखेल नगरपालिका वडा नम्बर 2 का सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध. घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराउँ. वडा कार्यालय र नगरपालिकामा तिर्नुपर्ने कर समयमै तिरौं. नक्सा पास गरेर मात्रै घर निर्माण गरौं. बाल विवाह नगरौं नगराउं. सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौं. सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौं. आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौं. सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौं. धुलीखेल नगरपालिका वडा नम्बर 2 को कार्यालय रवि काभ्रे. जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ.
2: होइन ए काका, के को गनगन हो तपाईँको यो? अलिक खुलस त भन्नुहोस् त.
1: के हुनु बाबु, आजभोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आजभोलि साह्रै चिन्तित छु.
2: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो. तपाईँले चिन्ता लिनै पर्दैन. अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो. तपाईँको भरपर्दो विश्वासिलो स्थान नै त्यही हुनेछ. त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ. अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ. औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ. तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि.
3: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ. थप जानकारीका लागि मोबाइल नम्बर 9840688494, 9849678998.

0: ल रवि सर, म अहिले निस्केँ, अलिक हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने, कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
1: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
0: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल्स गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
1: फोन नम्बर 011-6673-33, 98-510-086-38, 98-41-50-86-38।
0: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौ। समय तथा पैसाका बचतका लागि एक पटक अवश्य पाल्नु होला।
2: हैन रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गएको देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै गएर आइपुगेको देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
3: हेर्नुहोस् दाई, अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
2: ओहो, तैँले ठिकै गरिछस्, आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइछ है तैँले? जताभावी गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
3: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
4: हजुर, जापान जानका लागि भर पर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
3: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
4: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टू ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonipaforbit.edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनेपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
3: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ, एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न, अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
5: ल्याउँछु न, अब तिम्रो बाबाले टिभी माको यत्रो वर्ष भइसक्यो, त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
2: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसकेँ, यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु, अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ जो धेरै समय टिकोस्, कि कसो बाबु?
3: हुन्छ बाबा, गइहालौँ।
4: सबैको चिर परिचित अनेपाको चारदो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित बनेपाको चारदो बाटो प्रहरी बिट सँगै। हामी कहाँ एलइडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला।
2: याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841404994, 9841424434। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एकपटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
6: म त अब विदेशतिर जाउँ क्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
7: उहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम पारिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
6: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
7: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नुपर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नुपर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरी।
8: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, भनेपा 10 अर्नीको हाइवे तरकारी बजार, प्राइम एफएमको ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 9851034451, 9851034451, 9089879921।
7: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 9841479315, 9851126793।
2: भनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। भनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
9: किन नआउनु दाइ, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ भनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
2: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, बारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
9: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नोबेल बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841106081, 9813067707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।

0: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
1: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
0: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
1: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
0: के भने त आँखाको डाक्टरले?
1: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
0: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
2: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रति कार्य परियोजनाबाट जारी सन्देश।

0: तना पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो हो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
1: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् त, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
2: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनु होला।
3: हाम्रा सेवाहरू
4: 24 घन्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
3: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
2: हाड जोड्ने विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
3: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
4: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
2: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
3: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ।
2: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
3: सम्पर्क नम्बर 011-66-43-32, 98-035-57-48-92।
2: कृष्ण प्रसाद अस्पताल, बनेपा चार दो बाटो, पनौती रोड।

0: 5 FM, एक्सय 4.5 MHz.
1: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि. जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ. यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ. तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ. जापान जसले केही नबुझी गए, केही पनि सिकेनन्, उनीहरूले दुःख पाए. जसले केही बुझे, केही सिके, उनीहरूको राम्रो हुँदैछ. जो हाचीको बाटो गए, उनीहरूको नराम्रो कहिल्यै भएन. त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा.
2: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ. साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ. याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ.
0: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ.
2: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567.
3: नमस्कार, आजको यस प्रकृति IPM कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु. आजको बैठकमा हामी IPM कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ. यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला.
4: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु. प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु.
5: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु. साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि.
6: IPM विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ. त्यति मात्र होइन, मेरो उत्पादन लागत पनि घटेको छ.
5: मैले चाहिँ त्यो भन्दा पनि फरक, IPM विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु. साथै ग्राहकहरूको स्वास्थ्यप्रति पनि म सचेत रहेको छु.
7: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि IPM पद्धतिले खेती गराउँ. विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ.
5: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा IPM तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना.
0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ. साधारण सभा कार्यक्रम हुने मिति, समय र स्थान: मिति 2083 असोज 9 गते शुक्रबार. स्थान: इकाई बनेपा पार्टी भेन्यू, नेपाल टेलिकम पछाडि. उप इकाई: नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण, काभ्रे भन्ज्याङ, ज्येष्ठ नागरिक सटल साँगा. समय: बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म.
3: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार। इकाई ढुङखर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङखर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागु सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
3: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: जापान नेपालीहरूको सपनाको देश पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा सिप र अनुशासन कायम गर्नुपर्छ जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानको लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
0: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
2: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
0: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा
8: प्राइम FM मा अबको प्रस्तुति प्राइम न्यूज।

यथार्थको पर्याय यो हो प्राइम न्युज, प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा दिउँसो 3 बजेको प्राइम न्युजबाट म विकास तिमल सिन्हाको नमस्कार। प्राइम न्युज सुरु गरौँ एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई सम्बन्धी प्रसङ्गबाट। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिद्ध्याउने गरी प्रस्तुत भएको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघ र छापा सञ्चार माध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई छापा मारको संज्ञा दिए। सरकार जगतको लोक कल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी व्यवस्थाका कारण भोग्नु परेको सङ्कटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका पूरक भएको बताए। उनले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटेक्ने बताए। आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौंदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाईँ लड्दै आएको बताउँदै ओलीले छापा माध्यमको रक्षाका लागि एमालेको पुनः समर्थन रहेको स्पष्ट पारे। उनले छापा माध्यम ऐतिहासिक र तथ्यपूर्ण दस्तावेज भएकाले डिजिटल युगमा पनि यसको महत्व कहिल्यै नघट्ने बताए। कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ग्याउली, पार्टीका प्रमुख सचेतक तथा सांसदहरूको समेत उपस्थिति रहेको थियो। अध्यक्ष ओलीले संसद बैठक सुरु हुने बित्तिकै संचार जगतकै समस्या र लोक कल्याणकारी विज्ञापनको विषयलाई पार्टीका तर्फबाट जोरदार रूपमा उठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। यही भदौ 10 गते बिहान तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीका कारण 5 जिल्लाका 7,570 निजी भवनमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रतिवेदनमा अब ती भवन पुनस्थापना तथा पुननिर्माण गर्न 95,82,72,00,00,000 रुपियाँ आवश्यक पर्ने आकलन गरिएको छ। बाढीपछि भएको आर्थिक नोक्सानी तथा पुनस्थापना पुननिर्माणका विषयमा आयोग र प्राधिकरणले संयुक्त रूपमा अध्ययन गरेका हुन्। रसुवा गढी नजिक लेहेन्दे खोला जलाधार क्षेत्रमा बरफ र चट्टान सहितको हिम पहिरोबाट सिर्जित देब्रिस फ्लो भोटेकोसी नदीमा मिसिएपछि त्रिशुली हुँदै नारायणी नदीसम्म फैलिएको थियो। जुन बाढीले रसुवा सहित नुवाकोट र धादिङका बस्ती तथा पूर्वाधार ध्वस्त पारेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनका अनुसार बाढीका कारण 8,317 घर परिवार र 32,963 मानिस विस्थापित भएका छन्। आकस्मिक बाढीका कारण सबैभन्दा बढी क्षति नुवाकोट जिल्लामा भएको छ, जहाँ 3,977 निजी भवन ध्वस्त भएका छन्। प्रतिवेदन अनुसार बाढीका कारण रसुवामा 1,779, धादिङमा 1,451, गोर्खामा 263 र चितवनमा 100 निजी भवनमा क्षति भएको छ। बाढीबाट स्थानीय तहमा सबैभन्दा बढी विदुर नगरपालिका प्रभावित देखिएको छ। विदुरमा मात्रै 3,026 भवनमा क्षति भएको छ। त्यसपछि रसुवाको गोसाईकुण्डमा 1,043 र धादिङको बेनीघाट रोराङमा 1,037 भवन क्षतिग्रस्त भएका छन्। प्रधान सेनापति अशोकराज सिग्देल चीन भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। उनी औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसन फोरममा सहभागी हुने कार्यक्रम छ। उनी आउँदो असोज 3 गते स्वदेश फर्कनेछन्। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ केसीले विदाई गरेका थिए। यो भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने सेनाको विश्वास छ। भ्रमण अघि प्रधान सेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो। बलाधिकृत केसीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्। यसैबीच नेपाल प्रहरीका महानिरीक्षक आइजिपी धनबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन इआई सक्षम सिसिटिभी लगायतका प्रविधिको प्रयोग बढाउनु पर्ने बताएका छन्। ट्राफिक प्रहरीले गाडीको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सवमा एआइजी कार्कीले
बस बिसौनी, बस पार्क, पार्किङ र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनु पर्ने बताए। उनले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपतकालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए। कार्कीले नेपाल प्रहरी र पालिका बीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको उल्लेख गरेका छन्। 753 पालिकालाई गृह मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत प्रहरीसँग समन्वय गर्न पत्राचार भइसकेको उनको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन्। काठमाडौँमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गत भदौ 23 र 24 पछि पनि जनताको आकाङ्क्षा परिपूर्तितर्फ नभएको र देश अनिश्चितताको अँध्यारो सुरुङमा फँसेको बताए। सबै राजनैतिक दल र राजाबीच राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले निकास नपाउने उनको दावी छ। आगामी मङ्सिरमा हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने महत्त्वपूर्ण अवसर भएको उनको भनाइ छ। यस्तै अध्यक्ष लिङ्गदेनले पार्टीलाई आन्तरिक रूपमा बलियो र एकताबद्ध बनाउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। चुनाव जित्ने नाममा पार्टीका सांसद तथा जनप्रतिनिधिहरू बीच अन्य दलको प्रभावमा पर्ने वा अनुशासन उल्लङ्घन गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले स्पष्ट पारे। अध्यक्ष लिङ्गदेनले आफू अध्यक्षमा रहँदा नरहँदा पनि पार्टी र कार्यकर्ताको शिर झुक्ने कुनै काम नगरेको र भ्रष्टाचार विरुद्धको आफ्नो अडानमा सधैँ अडिग रहने प्रतिबद्धता व्यक्त गरे। काठमाडौँ जिल्ला अधिवेशनमा स्वस्थ र मर्यादित ढङ्गले प्रतिस्पर्धा गर्न उनले उम्मेद्वारहरूलाई सुझाव दिएका छन्। मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित 25 म्यानपावर कम्पनी छनौट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ। विवाद बढेपछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार, श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य म्यानपावर कम्पनी र उनीहरूसँग जोडिएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झन्नै 250 नेपाली म्यानपावर कम्पनी सहायक संस्थाका रूपमा जोडिएको विषय समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको मागपत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत रोकिएको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक संवाद अघि बढाइएको सरकारले जनाएको छ। मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपाली श्रम सम्झौता, नेपालको कानुनी अवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यानपावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताए। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने अडान राखेको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाइ छ। मलेसियामा झन्नै 4,00,000 नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यानपावर कम्पनी छनौटको विवाद व्यवसाय बीचको प्रतिस्पर्धामा मात्रै सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिकको रोजगारीसँग समेत जोडिएको छ। कूटनीतिक संवाद र सरकारी छानबिनबाट समयमै समाधान निकाल्न सके नसके नयाँ श्रमिक मलेसिया जाने प्रक्रिया थप प्रभावित हुने जोखिम बढेको छ। इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जाभा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालिबन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालिमन्तान प्रान्तको बान्जार मासिन तर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको हो। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झन्डै 80 समुद्री माइल टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा उद्धार जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इन्डोनेसियाली अधिकारीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। यसैबीच ड्रोन आक्रमणपछि
साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढेपछि साउदीले महत्वपूर्ण तेल पूर्वाधार अन्तर्गतको इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीहरूका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएका ड्रोनले आक्रमण गरेका बीबीसीले जनाएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गरेका छन्। आक्रमणको सम्भावित उद्देश्य साउदीको तेल निर्यात र ऊर्जा पूर्वाधारमा दबाव सिर्जना गर्नु रहेको देखिन्छ। पछिल्लो समय इरानसँगको द्वन्द हर्मुज जल माध्यममा बढेको तनाव तथा यमनमा इरान समर्थित हुथी समूहको गतिविधिसँगै साउदी अरबमाथि पनि दबाव बढेको छ। दशौं संस्करणको एसएससी महिला एसिया कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलङ्का खेल्दैछन्। फाइनल खेल युएईको दुवै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समयअनुसार राति सभा 8 बजे सुरु हुनेछ। श्रीलङ्का साविक विजेता टोली हो। गएको संस्करणमा भारतले हराउँदै श्रीलङ्काले उपाधि जितेको थियो। भारत र श्रीलङ्का अपराजित रहँदै फाइनलमा पुगेका हुन्। भारतले लिग चरणमा पाकिस्तान थाइल्यान्ड र हङकङलाई तथा सेमी फाइनलमा बङ्गलादेशलाई हराएको थियो। यस्तै श्रीलङ्काले लिग चरणमा बङ्गलादेश युएई र इन्डोनेसिया तथा सेमी फाइनलमा पाकिस्तानलाई हराएको थियो। महिला एसिया कप फाइनलमा भारत र श्रीलङ्का बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलङ्का 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 वटै संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 पटक फाइनल खेलेको श्रीलङ्काले सन् 2024 उपाधि जितेको छ। यस्तै बङ्गलादेशले सन् 2018 उपाधि जितेको छ। दिउँसो 3 बजेको प्राइम न्युज यति नै। हाम्रो अर्को बुलेटिन साँझ 6 बजे न्युज फटाफट हुनेछ। अहिलेका लागि प्रविधिमा सहयोग गर्ने परिश कार्की र प्राइम न्युज डेस्कसँगै म विकास तिमल सिन्हा बिदा हुन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
1: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
0: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउँ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-49-77-05, 9855-12-071-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्ण बिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भनेपा 5, काभ्रे पलाञ्चोक।
2: भनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेको छ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। भनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
3: किन नहुनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
2: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, बारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई 1 प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841-1067-81, 9813-067-707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।

भायनेटको बाइ वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट भायनेट अब सबै कनेक्टेड

0: ल रमेश सर, म अहिले निस्केँ, अलिक हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
1: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
0: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल्स गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
1: फोन नम्बर 011-6673-33, 98-510-086-38, 98-41-50-86-38।
0: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौ। समय तथा पैसाका बचतका लागि एक पटक अवश्य पाल्नु होला।
2: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
3: ल्याउँछन्, अब तिम्रो बाबाले टिभी माको यत्रो वर्ष भइसक्यो, त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
4: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसकेँ। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ, जो धेरै समय टिको छ कि कसो बाबु।
2: हुन्छ बाबा, गइहालौँ।
5: सबैको चिर परिचित, बनेपाको चार्दो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित बनेपाको चार्दो बाटो प्रहरी बिट सँगै। हामी कहाँ एलइडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 98-41-40-58-94, 98-41-24-74-34। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त थाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्नेसम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक। अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-011-6605। लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा, बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक। CWC पोलिक्लिनिक। CWC पोलिक्लिनिक।

0: FM 104.5 MHz.
1: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।
2: भनिपाको काम त सकियो नि हैन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। भनिपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
3: किन नआउनु दाइ, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
2: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, बारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई 1 प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नोबेल बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 67 81, 98 13 0 67 707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार। जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
4: होइन ए काका, के को गनगन हो तपाईँको यो? अलिक खुलस त भन्नुहोस् त।
3: के हुनु बाबु, आजभोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आजभोलि साह्रै चिन्तित छु।
4: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन, अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
5: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी, बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 98 41 68 88 94, 98 49 27 68 98।

0: आनन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडी। उप इकाई नित्य चन्नेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार। इकाई ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागु सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
3: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
2: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
3: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
2: के भने त आँखाको डाक्टरले?
3: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
2: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
4: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नुपर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
1: ल्याउँछन् ल्याउँछन् अब तिम्रो बाबाले टिभी। माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
2: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ, जो धेरै समय टिकोस् कि कसो बाबु।
0: हुन्छ बाबा, गइहालौँ।
3: सबैको चिर परिचित अनेपाको चार्दो बाटो चोकैमा रहेको सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चार्दो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलइडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841404994, 9841424434। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त थाउनै पर्दैन। एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
4: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
0: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपचि, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-49-77-05, 9855-12-071-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्ण बिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भनेपा 5, काभ्रे पलाञ्चोक।

0: प्लस टू पास पनि गरियो, यो बाँकी रहेको समय कसरी सदुपयोग गर्ने होला?
1: होइन, के को चिन्ता लिएर बसेको? म त कोरियन भाषा पढेर कोरिया जाने हो।
0: कोरिया जान त मलाई पनि मन छ नि, तर बनेपामा राम्रो कोरियन भाषा पढाउने स्कुल कहाँ छ र?
1: त्यसका लागि चिन्तै गर्न पर्दैन। म्यानुफ्याक्चरको पहिलो सिफ्टमा 82% नतिजा ल्याउन सफल अल्फा कोरियन भाषा स्कुल छँदैछ नि।
2: हजुर, तपाईँको कोरिया जाने सपना अब हामी पुरा गर्नेछौ। अल्फा कोरियन भाषा स्कुल बनेपा टेलिकमको पछाडि।
0: थप जानकारीको लागि सम्पर्क 97 66 42 42 42, 011 66 57 42।
2: हजुर, इपिएस सम्बन्धी सम्पूर्ण तयारी कक्षाहरू धम्माधम सञ्चालन भइरहेको छ।

0: Prime FM XHR.5 MHz, a place of your feelings.
1: बच्चा जन्मिएको छ महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुझाउनु पर्छ है। समस्या भएपछि त आँखा जुझाउनु परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त गराए, तपाईँले गराउनु हो?
2: बनेपामा रेयुकाई एईको मासु नागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्। समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-66-15-80।
3: बनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेको छ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्ने छ। बनेपामा यो नजिकै आसपासमा कतै छिट्टो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
4: किन नआउनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
3: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, बारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क। चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
4: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841-1067-81, 9813-067-707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।

0: अरविन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उप इकाई नित्य चन्नेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार इकाई ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागु सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: धुलीखेल नगरपालिका वडा नम्बर 2 का सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध। घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराऊ। वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ।
3: नक्सा पास गरेर मात्रै घर निर्माण गरौ।
2: बाल विवाह नगरौं नगराऊ।
3: सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ।
2: सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौ।
3: आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौ।
2: सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौं। धुलीखेल नगरपालिका वडा नम्बर 2 को कार्यालय रवि काभ्रे।
4: सबैजना लैङ्गिक हिंसा लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
5: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक मानसिक यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोच गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
4: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
5: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
4: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनुपर्छ त?
5: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिनभित्र उजुरी दिनु पर्दछ। अङ्गभङ्ग हुने गरी तेजाबजन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानुन बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौँ, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौँ र हिंसा गर्ने गराउनलाई कारबाही गरौँ।
0: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौँ। महिला पुरुष कोही पनि यो हिंसामा नपरौँ। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखे नगरपालिकाबाट जारी सन्देश।

0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
2: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा

0: मात्रामा बारीमा प्रयोग गरेको छु।
1: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पाशुको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
0: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
1: मैले चाहिँ त्यो भन्दा पनि फरक आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्यप्रति पनि म सचेत रहेको छु।
2: हामीले त सुरक्षित उत्पादन गर्यौ, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौ, बिसारीको असरबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
1: जाइका तथा लभ ग्रीन जापानको सहयोगमा लभ ग्रीन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
0: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्ष बरु गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
3: होइन ए काका, के को गनगन हो तपाईँको यो? अलि खुलस्त भन्नुहोस् त।
0: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
3: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन, अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
4: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 9840688494, 9849268898।
5: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
0: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
5: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
0: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ। त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
5: के भने त आँखाको डाक्टरले?
0: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
5: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
6: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्नेसम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ। साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक। अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-011-6605। लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा, बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक।
0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
3: ल्याउँछु ल्याउँछु न अब तिम्रो बाबाले टिभी, माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
4: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ, जो धेरै समय टिकोस् कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
5: सबैको चिर परिचित अनेपाको चार्दो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल। हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चार्दो बाटो प्रहरी बिट सँगै हामी कहाँ LED टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841-40-58-94, 9841-24-74-34। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एकपटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
2: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।
6: के गर्नु भयो तपाईँहरूले? यो
7: खबरदार, महिला र पुरुष दुवैको उमेर 20 वर्ष नपुगे गरिएको विवाह बाल विवाह हो। यस्तो विवाह गर्ने गराउने दुवैलाई कानुन अनुसार कडा कारवाही हुनेछ। भेडाओ, ध्यान मार सबैलाई।
8: 20 वर्ष उमेर नपुगी विवाह गरेमा के हुन्छ त?

0: पारिवारिक द्वन्द, विखण्डन र हिंसा गराउँछ।
1: शिक्षा तथा मानसिक विकासमा समेत अवरोध पुर्याउँछ।
2: बाल विवाह मुक्त बनेपा नगरपालिका बनाउने अभियानमा हामीलाई साथ दिनुहुन विनम्र अनुरोध गर्दछौ। बनेपा नगरपालिका महिला बाल बालिका तथा ज्येष्ठ नागरिक शाखा बनेपा काभ्रे पलाञ्चोक।

0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आइएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
2: ओहो पाण्डे, निकै खुसी देखिन्छ त, कता गएर आइस त?
3: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन, त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यहीँ गएर मारी दाँतको उपचार गरेर आएँ नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यहीँ गएर उपचार गरेर आइज है।
2: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
4: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
5: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो, नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 98140070 17, 98140070017।
6: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
7: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
6: ए, अब हामीले के गर्ने त?
7: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
6: लौ न, पानी त झन् बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
7: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
8: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
7: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
6: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
7: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
9: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
7: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।
10: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

यथार्थको पर्याय यो हो प्राइम न्युज, प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा साँझ 6 बजेको न्युज फटाफटमा म विकास तिमल सिन्हाको नमस्कार। न्युज फटाफट सुरु गरौँ। कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा आएको सम्बन्धी प्रसङ्गबाट पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा आएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सडक भाँसिएको थियो। भाँसिएको सडक भन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोलेर आजदेखि सडक पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराइएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम सहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रक मात्र सञ्चालन गरिनेछ। सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिद्ध्याउने गरी प्रस्तुत भएको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघ र छापा सञ्चार माध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई छापा मारको संज्ञा दिए। सञ्चार जगतको लोक कल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी व्यवस्थाका कारण भोग्नु परेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका पूरक भएको बताए। उनले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने बताए। प्रधान सेनापति अशोकराज सिग्देल चीन भ्रमण प्रस्थान गरेका छन्। उनी औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसन फोरममा सहभागी हुने कार्यक्रम छ। उनी आउँदो असोज 3 गते स्वदेश फर्कनेछन्। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ केसीले विदाई गरेका थिए। यो भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने सेनाको विश्वास छ। यही भदौ 10 गते बिहान तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीका कारण 5 जिल्लाका 7,570 निजी भवनमा ठूलो क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रतिवेदनमा अब ती भवन पुनस्थापना गर्न तथा पुननिर्माण गर्न 95,82,72,00,000 रुपियाँ आवश्यक पर्ने आकलन गरिएको छ। बाढीपछि भएको आर्थिक नोक्सानी तथा पुनस्थापना पुननिर्माणका विषयमा आयोग र प्राधिकरणले संयुक्त रूपमा अध्ययन गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन्। काठमाडौँमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गत भदौ 23 र 24 पछि पनि जनताको आकांक्षा परिपूर्ति नभएको र देश अनिश्चितताको अँध्यारो सुरुङमा फँसेको बताए। सबै राजनैतिक दल र राजाबीच राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले निकास नपाउने उनको दावी छ। आगामी मङ्सिरमा हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने महत्वपूर्ण अवसर भएको उनको भनाइ छ। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका खिर, ठकनी, गुदपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। चीन, रूस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड दिएका छन्। उनले ब्रिक्स विश्व जनसङ्ख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताए।
दशौं संस्करणको एसिसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। श्रीलंका साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। भारतले लिग चरणमा पाकिस्तान, थाइल्याण्ड र हङकङलाई तथा सेमी फाइनलमा बंगलादेशले हराएको थियो। यस्तै श्रीलंकाले लिग चरणमा बंगलादेश, युएई र इन्डोनेसिया तथा सेमी फाइनलमा पाकिस्तानलाई हराएको थियो। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो। साँझ 6 बजेको न्युज फटाफट यति नै। हाम्रो अर्को बुलेटिन राति 8 बजे प्राइम स्थानीय समाचार हुनेछ। अहिलेका लागि प्रविधिमा सहयोग गर्ने जोनिस कार्की र प्राइम न्युज डेस्कसँगै म विकास तिमल सिन्हा बिदा हुन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने, कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
1: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
0: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स म्याटेरियल।

कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स म्याटेरियल। कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स म्याटेरियल।

हरेक कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट,

हरेक कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मैच कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मैच।

साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट,

0: थोप्लो पाँच
1: प्राइम एफएम 104.5 मेगाहर्ज।
2: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
4: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
5: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
4: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
5: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
4: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
5: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
4: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
5: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नु होला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नु होला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस, भिन्तुना इलेक्ट्रिक, बनेपा बस पार्क, बनेपा काभ्रे पलान्चो। सम्पर्क नम्बर 011-6619-82।
6: डिश होम, खुशीको कनेक्सन।
8: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै चिन्तामा छु।
9: चिन्ता नगर, यो जन्मजात पैतालाभित्र फर्कने समस्या हो, जसलाई क्लब फुट भनिन्छ। बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDC बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, सस्तो खुट्टा, HRDC सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
10: नमस्कार, आजको यस प्रकृति IPM कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी IPM कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
11: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु।
4: प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
5: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पाशोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
0: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
5: मैले चाहिँ त्यो भन्दा पनि फरक आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
11: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
5: जाइका तथा लभ ग्रीन जापानको सहयोगमा लभ ग्रीन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
2: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेटीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिँदै बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढी नमुना संकलन, हालसम्म 103 शवको मात्रै पहिचान।
1: यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात र 24 बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
0: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि बिउतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय।
2: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
0: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग, रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फट्के जोडियो, 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
3: त्यही होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
0: र एसियन गेम्स अन्तर्गत

0: तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा गराउनको कामका लागि पीड़ितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
1: रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डीएनए नमुना संकलन गरिएको छ। नेपाल प्रहरले बेपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमुना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमुना र शवबाट निकालिएको नमुना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो,
2: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, ती बोनहरू, यी दुवैको परीक्षण शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा, त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ, किनभने ती बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन, एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ, र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
1: प्रहरीका अनुसार बाढीमा परि अझै 4,089 जना बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन्। तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमिनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरू सहितको समिति गठन गरिनेछ। विनाशकारी बाढीपछि केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदी, जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साकेले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सब ग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका इभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन शुरू भएको छ। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको छ। सडक खुलाउन स्काइभेटर, बुलडोजर, लोड लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई बताउनुभयो।
3: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यो होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिएको छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो, फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टु वे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
1: सड़क विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढाइएको छ। नेपाली काँग्रेसले पूर्व

0: सभापति शेरबहादुर देउबार नेतृत्वको अघिल्लो कार्य समितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने काँग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
1: 14 महाधिवेशनका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आयोजक समितिको बस्नुहुन्छ। त्यसै अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
0: नेपाली काँग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते वडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आइएको पारिश्रमिक सुविधा फेरि सुरु गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव सवारी चालक र कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,79,771 रुपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रुपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्याण्ड वा सिंगापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ्न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्याण्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुङ्गा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा अध्यागमन कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनु पर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
2: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईवटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान, त्यसै गरी बस स्टप पनि त्यही किसिमको, बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिराखेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू, समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिराखेका छौँ।
0: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सीसीटीभी लगायत आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड़ दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलचन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
3: सन्तोषी रावल। छालामा आउने घाउ खटिरा रोक्ने उपाय।
4: खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने, त्यस्तो समस्याहरू देखा पर्ने।
3: बाढीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
0: तपाईँ रसुवा बाढी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रूपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
10: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले साकी हामीले डेटाहरू कलेक्सन गर्दैछौँ। त्यहाँ नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम वितरण हुन्छ।
0: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउ नै पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
4: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू, खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने, त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने, औँलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्झना। र यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को अर्को पछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुनसक्छ। अब यसमा बच्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने, वाटर प्रुफ फुटवेयर भए झन् राम्रो, त्यसले गर्दा चाहिँ खुट्टाहरूको बिचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने, अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो, सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो, त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको राख्दै, त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने सङ्क्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पडताल गरेको राम्रो हुन्छ।
11: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
12: बाढी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार, स्वास्थ्य सेवा, सुरक्षित स्थानमा स्थानान्तरण, संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि, पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841465689841 6145846 हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841386871 9841386871। त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 1115 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ, जुन बुढानीकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
11: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 9846194 1498 र 9849386 87। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
13: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीमा छन्, तर काका काकीले के भनेका छैनन्, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
3: एकजना मनोचिकित्सकसँगको विशेष कुराकानी संवाद श्रृङ्खला हाम्रो पालो बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबिपिएस इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृंखला हाम्रो पालो।
0: नमस्कार, म सन्तोषी। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौं। रसुवाको भोटिकोसी बाढीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
13: तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
3: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्छ,
13: एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अब एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
3: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौनामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा।
13: दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबाआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
3: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावक विहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
13: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ, थाहा छैन। बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीले खेलमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन्, आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
3: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
13: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छ।
3: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
13: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु त रहन्छ, आशा त हामीले नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, सम्झायो भने त उसले एकछिन रोला, अब बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला, डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय कोही चाहिँ बहुनी छैन, आमा पनि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भन्यो अथवा अरूले जे जे भन्यो नि म बाँच्दिनँ भन्ने आउन सक्छ।
3: त्यो त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि
13: उमेरमा नि आउन सक्छ। इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसो त एउटै लाइफ हो नि, तपाईँको यसो जुटिया नि बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ। उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ। त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस्, अरूको पनि देखोस्। यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको वशमा छैन नि त, त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि।
3: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउन चाहिँ आवश्यक,
13: उनीहरूलाई त्यो अभिभावक
3: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनका लागि,
13: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बन्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ।
0: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
3: रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ। 3,000 भन्दा बढी नमुना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ। कर्णालीमा फेरि बिउतिएको छ सांसदका स्वकीय सचिवको सुविधा। देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय छ। हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ। रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 29 गते
17: रातको 8 बजेको छ।

0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आइएमई बैंक पछाडी, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
2: होइन रमेश, कता गएर आइस फेरि? आज सधैँ बिहान झोला बोकेर गएको देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै गएर आइपुगेको देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
3: हेर्नुहोस् दाई, अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
2: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइछ है तैँले? जताभावी गएर फस्लास् नि फेरि, राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
3: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
4: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्विन एजुकेशनल करियर प्राइभेट लिमिटेड।
3: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
4: 100% COE रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फर्विड एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonepaforbid@edu.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनेपाबाट जापानको उडान भर्न बनेपा फर्विड एडुकेसनल करियर प्राइभेट लिमिटेड।
5: जापान नेपालीहरूको सपनाको देश, पढ्न होस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
3: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
5: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ, साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
3: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
6: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चार बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।
7: लक्ष्मी कस्तो छ? तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
8: ए आऊ न,
7: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
8: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
7: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
8: अहँ, मलाई केही थाहा छैन नि।
7: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ। यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ।
8: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
7: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गरे भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा 11 रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDCमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनाऊ, ढिला नगरे HRDC बनेपा लैजाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा, HRDC सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
9: प्राइम FM मा अबको प्रस्तुति प्राइम न्यूज़।

यथार्थको पर्याय यो हो प्राइम न्यूज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा राति 8 बजेको प्राइम स्थानीय न्यूजबाट म विकास तिमल सिन्हाको नमस्कार। प्राइम स्थानीय न्यूज सुरु गरौं। आवासीय बैठकका लागि एमाले नेताहरू काभ्रे आइपुगेका सम्बन्धी प्रसंगबाट पार्टी शुद्धिकरण सुदृढीकरण रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेता आवासीय बैठकका लागि काभ्रे आइपुगेका छन्। गत फागुन 21 गतेको निर्वाचनमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित सो कार्यदलमा रहेका पदाधिकारी काभ्रे पलाञ्चोकमा आवासीय रूपमा रहेर छलफल भएको बताइएको छ। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार शनिबार बैठकका लागि आएका नेता छलफल सकेर काठमाडौँ फर्कँदैछन्। पार्टी शुद्धिकरण सुदृढीकरण रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शंकर पोखरेलबाट तयार पारिएको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा अधिकांश नेताको सहमति रहेको जनाइए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरिएको हो। गत जेठ 10 गते सम्पन्न एमालेको सचिवालयको 8 बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। गत जेठ 26 गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव लिने कार्यतालिका बनाएको थियो। गत शुक्रबारको बैठकमा 2 फरक फरक प्रतिवेदन प्रस्तुत भएपछि सबै विषय समेटेर एकै प्रतिवेदन बनाएर सचिवालयको बैठकमा पेश गर्ने कार्यदलको तयारी छ। भोटेकोशी बाढीपछिको अवस्थामा एमालेको केन्द्रीय कमिटिको तेस्रो पूर्ण बैठक आगामी असोज 5, 6 र 7 गतेका लागि तोकिएकाले कार्यदललाई प्रतिवेदन अन्तिम रूप दिने प्रयास जारी रहेको जनाइएको छ। काभ्रे लेडी जेसिसको अध्यक्षतामा नेपाल जेसिस वर्ष 2026 अन्तर्गत क्षेत्र ग सम्मेलन आगामी असोज 2 र 3 गते काभ्रेको बनेपा 5 स्थित स्मार्ट पार्टी प्यालेसमा आयोजना हुने भएको छ। युवामा नेतृत्व क्षमता सकारात्मक सोच सामाजिक उत्तरदायित्व तथा व्यक्तित्व विकासलाई प्रवर्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागि पत्रकार सम्मेलनमा जानकारी दिएको छ। नेपाल जेसिस वर्ष 2026 का राष्ट्रिय अध्यक्ष जीवन कार्कीको मूल थिम अर्थात् लक्ष्य राख कदम चाल सफलता प्राप्त गर तथा परियोजना संकल्प 2026 सम्मेलनको मुख्य आधार बनाइएको सम्मेलन निर्देशक सुमित्रा वादे श्रेष्ठले बताइन्। 2 दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेतृत्व तथा क्षमता विकास व्यक्तित्व विकास प्रभावकारी संचार उद्यमशीलता तथा सामाजिक उत्तरदायित्व लगायतका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। त्यस्तै उत्प्रेरणा सम्बन्धी तालिम डिजिटल मार्केटिङका लागि जेनेरेटिभ एआई तथा वित्तीय साक्षरता र लगानी सम्बन्धी तालिम समेत सञ्चालन हुने निर्देशक वादेले बताइन्। सम्मेलनमा अनुभवी प्रशिक्षक तथा विज्ञ वक्ताले सहभागीलाई ज्ञान सिप तथा प्रेरणा प्रदान गर्नेछन्। लक्ष्य राख कदम चाल सफलता प्राप्त गरेको भावनालाई व्यवहारमा उतार्दै लक्ष्य निर्धारण गर्ने त्यसका लागि सक्रिय रूपमा अघि बढ्ने र उपलब्धि हासिल गर्ने संस्कार विकास गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको उनले बताइन्। परियोजना संकल्प 2026 मार्फत युवामा सकारात्मक परिवर्तनका लागि संकल्प नेतृत्व तथा जिम्मेवारीको भावना विकास गर्ने लक्ष्य समेत राखिएको छ। सम्मेलनमा नेपालका विभिन्न 4 क्षेत्र तथा 186 शाखाबाट 600 भन्दा धेरै जेसिस सदस्यको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनले काभ्रेको पर्यटन संस्कृति आतिथ्यता तथा स्थानीय पहिचानलाई राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने अवसर समेत प्रदान गर्ने आयोजकको विश्वास छ। सम्मेलनको तयारी सकिएको काभ्रे लेडी जेसिसले जनाएको छ। सम्मेलनलाई सभ्य भव्य व्यवस्थित तथा ऐतिहासिक रूपमा सफल बनाउन जेसिस सदस्य पूर्व अध्यक्ष पदाधिकारी शुभेच्छुक स्थानीय तह व्यवसायी सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालासँग सहयोग र सहभागिताका लागि आयोजकले अपिल गरेको छ। सम्मेलनमा पूर्व मन्त्री तथा बागमती प्रदेशसभा सदस्य कञ्चन चन्द्र वादे जेसिसका राष्ट्रिय पूर्व अध्यक्ष विकास मानन्दर स्वरूप साक्य काभ्रे लेडी जेसिसका अध्यक्ष मोनिका साक्य पूर्व अध्यक्षहरू नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष विनोद नेउपाने सम्मेलन आयोजक समितिकी सचिव देवकी आचार्य लगायतले सम्मेलन र त्यसका विषयमा धारणा राखेका थिए। काभ्रे लेडी जेसिसकी पूर्व अध्यक्ष रुबिना सेवाचार्यले धन्यवाद व्यक्त गरेको कार्यक्रममा काभ्रे लेडी जेसिसका विषयमा जानकारी गराइएको थियो।
हरणीको राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। धुलीखेलबाट बनेपातर्फ आउँदै गरेको B65P4813 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सडक पार गर्दै गरेका बनेपा सातका 72 वर्षीय ज्ञानलाल मानन्दरको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएका मानन्दरको काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक महाभारत 6 घर भई हाल बनेपा 4 नालामा डेरा गरी बस्ने 27 वर्षीय रबिन घिसिङ पनि घाइते भएका छन्। मोटरसाइकल चालक घिसिङको पनि टाउकोमा चोट लागेको छ, तर उनी बोल्न सक्ने अवस्थामा छन्। नेपाल चीन बीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले गत आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेपछि सीमा क्षेत्र सुनसान बनेको छ। पटक पटकको प्राकृतिक विपद, महामारी तथा अन्य कारण देखाउँदै नाका बन्द हुँदा सीमावर्ती व्यवसायी र स्थानीयमा यसपटक पनि अनिश्चितता बढेको छ। रसुवाको टिमुरे हुँदै भोटेको सीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याउन अघि नेपालले चीनसँग तातोपानी, टिमुरे र कोरोडा नाकाबाट व्यापार गर्दै आएको थियो। पछिल्लो बाढीले टिमुरे बजारसहित भन्सार, अध्यागमन, प्रहरी लगायत सरकारी संरचनामा ठूलो क्षति पुर्याएपछि उत्तरी नाकाको व्यापारमा थप असर परेको छ। राजधानी काठमाडौँलाई चीनको खासा जोड्ने तातोपानी नाका भौगोलिक रूपमा केरुङभन्दा छोटो दूरीमा पर्छ। काठमाडौँ खासाको दूरी करिब 124 किलोमिटर छ भने काठमाडौँ रसुवागढी दूरी 164 किलोमिटर छ। खासाबाट काठमाडौँसम्म सामान आइपुग्न सामान्य अवस्थामा कम्तीमा 12-15 दिन लाग्ने व्यवसायी बताउँछन्। सिगात्से पनि केरुङभन्दा तातोपानी तर्फबाट करिब 30 किलोमिटर नजिक पर्छ। भौगोलिक रूपमा नजिक रहेको चीनसँगको प्रमुख व्यापारिक नाकाप्रति चिनिया व्यवहार भने अपेक्षा अनुसार नभएको स्थानीय जनप्रतिनिधि र व्यवसायीको गुनासो छ। भोटेकोसी गाउँपालिका 2 का अध्यक्ष कुमार श्रेष्ठका अनुसार विगतदेखि नै तातोपानी नाकालाई लिएर नेपाली व्यवसायी र सीमावासीले असहजता भोग्दै आएका छन्। यसअघि मितेरी पुलको बीचमा राखिएको चिनिया सुरक्षा तथा जाँच गेटदेखि हाल सीमा क्षेत्रमा निर्माण भइरहेका संरचनासम्मका विषयमा पनि स्थानीयले प्रश्न उठाउँदै आएका छन्। राति 8 बजेको प्राइम स्थानीय न्युज सकियो। हाम्रो अर्को बुलेटिन राति 9:15 हुनेछ। अहिलेलाई प्राइम न्युज डेस्कका साथै प्रविधिमा सहयोग गर्ने जोनिस कार्कीलाई धन्यवाद दिँदै म विकास तिमल सिन्हा बिदा हुन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश।
4: ओहो पाण्डे, निकै खुसी देखिन्छ त, कता गएर आएको छ त?
5: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन। त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यही गएर उपचार गरेर आइज है।
4: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
6: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
7: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो, नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 98140070 17, 98140070 17।

0: Prime FM 104.5 MHz
1: जापान नेपालीहरूको सपनाको देश पढ्नुहोस् या रोजगारीका लागि जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा सिप र अनुशासन कायम गर्नुपर्छ जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा
2: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा भाषा शिक्षण सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ याद गर्नुहोस् टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ
0: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग कम्प्युटर प्रशिक्षण विभाग 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ
2: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592 मोबाइल नम्बर 9823-011-567
3: ए लक्ष्मी कस्तो छ तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी
4: ए आऊ न
3: किन यति न्याउरो अनुहार बनाएर बसेकी त
4: हेर न मिना यो मेरो पहिलो बच्चा हो तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ सिधा छैन जस्तो छ के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त
3: अरे लक्ष्मी यसरी पिर मान्नु पर्दैन यसको उपाय छ भन्ने थाहा छैन र
4: अह मलाई केही थाहा छैन नि
3: ल सुन है यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ
4: तर बच्चा त सानो छ पछि आफै ठिक होला कि जस्तो लाग्छ
3: होइन लक्ष्मी यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ ढिला गरे भने उपचार कठिन हुन्छ हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा 11 रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र SRDC उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ क्लब फुट समयमै चिनौ ढिला नगरी SRDC बनेपा लैजाऊ समयमै उपचार स्वास्थ्य खुट्टा SRDC सँगै उज्यालो भविष्य सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88
5: पनौती नगरपालिका वडा नम्बर 4 को अनुरोध बाल बालिकालाई श्रममा नलगाऊ बाल श्रम मुक्त समाजको निर्माण गरौ
6: बाल बालिकालाई बाल काम सिकाऊ बाल श्रम हटाऊ
5: बाल बालिकालाई श्रममा लगाउँदा कस्तो असर पर्छ
6: पढ्नबाट वञ्चित हुन्छन् पारिवारिक माया र स्नेहबाट टाढा रहन्छन्
5: क्षमता भन्दा बढी श्रम गर्दा शारीरिक तथा मानसिक वृद्धिमा प्रतिकूल असर पर्छ
6: बेचबिखन तथा ओसार पसार हिंसा र दुर्व्यवहारमा पर्ने जोखिम रहन्छ
5: त्यसैले बाल बालिकालाई श्रममा होइन विद्यालय पठाऊ बाल बालिकालाई श्रममा लगाए के हुन्छ कसैले पनि बाल बालिकालाई ललाई फकाई झुक्याई डर त्रास प्रलोभन दबाबमा पारे वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकका रूपमा काममा लगाउनु हुँदैन
6: यसको विपरीत श्रममा लगाएमा 1 वर्षसम्म कैद वा 50,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
5: त्यसैले आफ्नो घर तथा व्यवसायमा बाल श्रमिकको प्रयोग नगरौं।
6: बाल श्रमिक प्रयोग भएर उत्पादन भएका वस्तु तथा सेवाको उपभोग बन्द गरौं।
2: पनौती नगरपालिका वडा नम्बर 4 को कार्यालय काभ्रे पलाञ्चोक।
7: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान, मिति 2083 असोज 9 गते शुक्रबार, स्थान इकाइ बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडी, उपइकाई नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म।
8: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म। 5 खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस 5 खाल, उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा, मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म।
7: मिति 2083 असोज 10 गते शनिबार, इकाई ढुङ्खर्क, स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क, उपइकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी, सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म। इकाई भकुण्डे, स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी, उपइकाई खरे पाँगो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
8: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी, उपइकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म।
7: इकाई पनौती, स्थान पनौती बेनकोइट पनौती, उपइकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा, विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
9: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
10: हैन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलि चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
9: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
10: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुबालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
11: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
9: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होलबडी चेकअप प्याकेज। मात्र रु 3400।
11: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ। साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक। अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-011-6605। लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा, बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बोरेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक।
12: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेटीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।
13: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल IME बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400-72027।
15: होइन हौ रमेश, कता गएर आइस फेरि? आज सधैँ बिहान झोला बोकेर गएर देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै गएर आइपुगे देख्छु, दिउँसो फेरि कतै निस्क्या पनि देख्दिन, के गर्दैछस् है त?
9: हेर्नुहोस् दाई, अब यो दस्ती र मन्डु लाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
15: ओहो, तैँले ठिकै गरिछस्, आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावी गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
9: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
16: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
9: जापानको 15 भन्दा बढी सहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 सहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, SSW JLPT को इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
16: 100% COE रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल IME ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonifaforbid@edu.com सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक मेसेन्जर भाइबर टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फरबिट एडुकेशनल करियर प्राइभेट लिमिटेड।
17: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज़।

यथार्थको पर्याय यो हो प्राइम न्यूज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा राति 9:15 प्राइम नाइन न्यूजबाट म विकास तिमल सिन्हाको नमस्कार। प्राइम नाइन न्यूजमा हामी दिनभर घटेका मुख्य 9 घटनालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दछौ। नाइन न्यूज सुरु गरौं आज नम्बर 9 परेको न्यूजबाट। दशौं संस्करणको एसएससी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल युएईको दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ। श्रीलंका साविक विजेता टोली हो। गएको संस्करणमा भारतले हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। भारतले लिग चरणमा पाकिस्तान, थाइल्याण्ड र हङकङलाई तथा सेमी फाइनलमा बंगलादेशले हराएको थियो। यस्तै श्रीलंकाले लिग चरणमा बंगलादेश, युएई र इन्डोनेसिया तथा सेमी फाइनलमा पाकिस्तानलाई हराएको थियो। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा भइरहेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजय भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 पटक फाइनल खेलेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको छ। चीन, रूस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिएका छन्। उनले ब्रिक्स विश्व जनसङ्ख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताए। यस्तै चिनिया राष्ट्रपति शी जिनपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण पहल प्रस्ताव गरेका छन्। उनले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यवहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड दिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जाभा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीले जनाएका छन्। दक्षिण कालिमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालिमन्तान प्रान्तको बान्जार मसिनतर्फ यात्रा गरिरहेको थियो। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुदपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँअनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मध्य प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन्। शनिबार सिराहाको औरही गाउँपालिकामा भएको एक कार्यक्रममा हो हल्ला भएपछि मन्त्री पोखरेल बोल्दा बोल्दै मञ्च बीचमै छाडेर हिँडेका थिए। कार्यक्रममा उनको भूमिकालाई लिएर आलोचना भएपछि उनले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका हुन्। उनले कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने बताएका छन्। मन्त्री पोखरेलका अनुसार शनिबार सिराह र सप्तरीमा आयोजित कार्यक्रममा 100 बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा 2 व्यक्तिले होल्ला
गरेपछि सहभागिता प्रभावित हुने अवस्था आएपछि आफूहरू कार्यक्रम स्थलबाट बाहिरिएको उनको दावी छ। उनले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने पनि बताएका छन्। मन्त्री पोखरेलले उक्त घटनापछि पनि शिक्षा सुधारका लागि आफ्नो अभियान नरोकिने स्पष्ट पारेका छन्। उनले सिराहा स्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय र मद्रासा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गर्नुका साथै सोमबार मात्रै करिब 8-10 विद्यालयमा पुगेर सुझाव संकलन गरिएको जानकारी दिएका छन्। त्यसै गरी उनले मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति असन्तुष्टि हुन सक्ने भए पनि त्यसका आधारमा भ्रम फैलाउनु भन्दा सरकारले गरिरहेको कामको मूल्याङ्कन जनतालाई नै गर्न दिनुपर्ने तर्क गरेका छन्। मन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक सिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी शिक्षक र अभिभावकसँग सुझाव संकलन गरिरहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन्। काठमाडौँमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गत भदौ 23 र 24 पछि पनि जनताको आकांक्षा परिपूर्ति नभएको र देश अनिश्चितताको अँध्यारो सुरुङमा फँसेको बताए। सबै राजनैतिक दल र राजाबीच राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले निकास नपाउने उनको दावी छ। आगामी मङ्सिरमा हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने महत्वपूर्ण अवसर भएको उनको भनाइ छ। त्यस्तै अध्यक्ष लिङ्गदेनले पार्टीलाई आन्तरिक रूपमा बलियो र एकताबद्ध बनाउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। चुनाव जित्ने नाममा पार्टीका सांसद तथा जनप्रतिनिधिहरू अन्य दलको प्रभावमा पर्ने वा अनुशासन उल्लङ्घन गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले स्पष्ट पारे। अध्यक्ष लिङ्गदेनले आफू अध्यक्षतामा रहँदा नरहँदा पनि पार्टी र कार्यकर्ताको शिर झुक्ने कुनै काम नगरेको र भ्रष्टाचार विरुद्धको आफ्नो अडानमा सधैँ अडिग रहने प्रतिबद्धता व्यक्त गरे। काठमाडौँ जिल्ला अधिवेशनमा स्वस्थ र मर्यादित ढङ्गले प्रतिस्पर्धा गर्न उनले उम्मेद्वारहरूलाई सुझाव दिएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णवीरमा अवरुद्ध सडक सञ्चालनमा आएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो तटीय क्षेत्र कटान गरेपछि भदौ 14 सडक भाँसिएको थियो। भाँसिएको सडक भन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोलेर आजदेखि सडक पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णवीर सडक पार गराइएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम सहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको हो। सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ। सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। उनी औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ स्याङसन फोरममा सहभागी हुने कार्यक्रम छ। उनी आउँदो असोज 3 स्वदेश फर्कनेछन्। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ केसीले विदाई गरेका थिए। यो भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने सेनाको विश्वास छ। भ्रमण अघि प्रधान सेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। बलाधिकृत केसीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्। यसैबीच नेपाल प्रहरीका महानिरीक्षक आइजिपी दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन एआई सक्षम सिसिटिभी लगायतका प्रविधिको प्रयोग बढाउनु पर्ने बताएका छन्। ट्राफिक प्रहरीलाई गाडीको बीचमा जोखिम मोलेर उभिएर हात हलाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिकोत्सवमा एआई जी कार्कीले बस बिसौनी बस पार्क पार्किङ र समग्र ट्राफिक व्यवस्थापनलाई
व्यवस्थित बनाउनु पर्ने बताए। उनले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपतकालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए। कार्कीले नेपाल प्रहरी र पालिका बीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको उल्लेख गरेका छन्। 753 पालिकालाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत प्रहरीसँग समन्वय गर्न पत्राचार भइसकेको उनको भनाइ छ। यही भदौ 10 गते बिहान तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीका कारण 5 जिल्लाका 7,570 निजी भवनमा ठूलो क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रतिवेदनमा अब ती भवन पुनस्थापना गर्न पुननिर्माण गर्न 95,82,72,00,000 रुपियाँ आवश्यक पर्ने आकलन गरिएको छ। बाढीपछि भएको आर्थिक नोक्सानी तथा पुनस्थापना पुननिर्माणका विषयमा आयोग र प्राधिकरणले संयुक्त रूपमा अध्ययन गरिरहेका छन्। रसुवागढी नजिक लेहेन्दे खोलामा जलाधार क्षेत्रमा बरफ र चट्टान सहितको हिम पहिरोबाट सिर्जित डेब्रिज फ्लो भोटेकोसी नदीमा मिसिएपछि त्रिशुली हुँदै नारायणी नदीसम्म फैलिएको थियो, जुन बाढीले रसुवा सहित नुवाकोट र धादिङसम्मका बस्ती तथा पूर्वाधार ध्वस्त पारेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनका अनुसार बाढीका कारण 8,317 घर परिवार र 32,963 मानिस विस्थापित भएका छन्। आकस्मिक बाढीका कारण सबैभन्दा बढी क्षति नुवाकोट जिल्लामा भएको छ, जहाँ 3,977 निजी भवन ध्वस्त भएका छन्। प्रतिवेदन अनुसार बाढीका कारण रसुवामा 1,779, धादिङमा 1,451, गोर्खामा 263 र चितवनमा 100 निजी भवनमा क्षति भएको छ। बाढीबाट स्थानीय तहमा सबैभन्दा बढी बिदुर नगरपालिका प्रभावित देखिन्छ। बिदुरमा मात्रै 3,026 भवनमा क्षति पुगेको छ। त्यसपछि रसुवाको गोसाईकुण्डमा 1,043 र धादिङको बेनीघाट रोराङमा 1,037 भवन क्षतिग्रस्त भएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिद्ध्याउने गरी प्रस्तुत भएको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघ र छापा सञ्चार माध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई छापा मार्गको संज्ञा दिए। सञ्चार जगतले लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी व्यवस्थाका कारण भोग्नु परेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका पूरक भएको बताए। उनले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटेक्ने बताए। आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौंदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाईँ लड्दै आएको बताउँदै ओलीले छापा माध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पारे। उनले छापा माध्यम ऐतिहासिक र तथ्यपूर्ण दस्तावेज भएकाले डिजिटल युगमा पनि यसको महत्व कहिल्यै नघट्ने बताए। कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ग्याउली, पार्टीका प्रमुख सचेतक तथा सांसदहरूको समेत उपस्थिति रहेको थियो। अध्यक्ष ओलीले संसद बैठक सुरु हुने बित्तिकै सञ्चार जगतका यी समस्या र लोककल्याणकारी विज्ञापनको विषयलाई पार्टीका तर्फबाट जोरदार रूपमा उठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। राति 9:15 प्राइम 9 न्युज सकियो। प्राइम 9 न्युजसँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिन सकिएका छन्। हाम्रो अर्को बुलेटिन भोलि बिहान 9 बजे हुनेछ। आजका लागि विभिन्न स्थानमा रहेका प्राइम रिपोर्टरसँगै न्युज डेस्कबाट विनोद नेउपाने, मोतीराम तिमल सिन्हा, गोमा थापा तथा प्रविधिमा सहयोग गर्ने जोनिस कार्की सहित म विकास तिमल सिन्हा बिदाउन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। अवस्त नमस्कार, शुभरात्री।

0: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
1: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
0: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
1: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
0: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
1: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
1: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौं। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै। जापान, नेपालीहरूको सपनाको देश, पढ्न होस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
0: जापान, जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
1: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ, साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
0: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न, हाचीको बनेपालाई सम्झन।

0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
1: ल्याउँछन् अब तिम्रो बाबाले टिभी, माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
2: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसकेँ। यो पटक मैले किनेरै ल्याउनु भइसकेँ। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ जो धेरै समय टिकोस्। के कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
3: सबैको चिर परिचित अनेपाको चार्दो बाटो चोकैमा रहेको सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चार्दो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलइडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनु होला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841404994, 9841424434। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
4: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
0: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-4977-05, 9855-12-0-71-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भनेपा 5, काभ्रे पलाञ्चोक।

वायनेटको बाई वान गिफ्ट वान फ्री अफरमा तिन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड

0: Prime FM 104.5 MHz.
1: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
2: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
3: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
4: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
3: मैले चाहिँ त्यो भन्दा पनि फरक आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
5: हामीले त सुरक्षित उत्पादन गर्यौ, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौ, विषादीको असरबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
3: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।

आदरणीय श्रोता, आजका लागि हाम्रो सम्पूर्ण प्रसारण यही समाप्त हुन्छ। बिहानदेखि सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। भोलि झिसमिसे उज्यालो सँगै बिहान पुनः यहाँहरूसँग भेट्न आउने वाचा गर्दै पुनः यहाँहरूको मिठो निधरीको कामना गर्दछौ। शुभरात्री।

0: आदरणीय श्रोता शुभ प्रभात, यहाँको शुभ दिनको कामना गर्दै आज पनि यहाँहरूको सामु उपस्थित भइसकेका छौँ। सूचना समाचार र मनोरञ्जनको साथ रातको 11 बजेसम्म यहाँहरूसँग रहनेछौ। आजको दिन यहाँहरूको पूर्ण साथ पाउने आशाका साथ पुनः यहाँहरूको शुभ दिनको कामना गर्दछौ। शुभ प्रभात।
1: It's the prime time.
0: यति बेला बिहानको 5 बजेको छ।

0: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
1: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
2: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
3: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
2: मैले चाहिँ त्यो भन्दा पनि फरक आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
4: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूले पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
2: जाइका तथा लभ ग्रीन जापानको सहयोगमा लभ ग्रीन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बालबालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
0: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्य

0: अवस्थामा स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा नगरपालिका 5 काभ्रे पलाञ्चोक। समय बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34 98-40-49-77-05 98-512-071-34। एक वर्षदेखि पाँच वर्षका बालबालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ मौकाको फाइदा लिएर आफ्नो बालबालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भनेपा 5 काभ्रे पलाञ्चोक।
1: तनाव पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु? अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
2: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् तै, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
3: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनु होला।
4: हाम्रा सेवाहरू
0: 24 घन्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म।
4: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म।
3: हाड जोड्नी विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म। बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म।
4: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म।
0: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
3: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
4: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ।
3: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
4: सम्पर्क नम्बर 011-6643-32 98-035-5748-92।
3: कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटो पनौती रोड।
2: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्ष बरु गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
5: होइन ए काका, के को गनगन हो तपाईँको, यो अलिक खुलस्त भन्नुहोस् त।
2: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्, तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
5: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन, अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिन्दो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
6: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 98-41-68-94 98-49-27-68-98।
7: नमस्कार मामा, कता हुनुहुन्छ?
8: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
7: कहाँको हाट बजार हो मामा?
8: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म।

0: र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
1: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
0: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलरघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँच खालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
1: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँच खालको कोसेली लिन हाट बजार पस्छौँ। त्यतै भेटौँला है त मामा।
0: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँच खाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यही जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ। सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाउ, सम्पत्ति जोगाउ, पूर्व सूचना सुनि अघि बढाउ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश।

0: वायरनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। वायरनेट, अब सबै कनेक्टेड।
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आइएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।